0: नो अब्जेक्सन सर्टिफिकेट एनओसी दिन नयाँ र झन्झटिला शर्तहरू थपेपछि भारतबाट विस्फोटक पदार्थ आयातमा कमी आएको हो। फलस्वरूप जल विद्युत परियोजनाको काम पनि प्रभावित भएको छ।
1: गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्य सहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विघटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाइलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी रूपमा देखिन थालेको हो।

46 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारले बिना तयारी राष्ट्रिय आयुर्वेद तथा पञ्चकर्म कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। यी कार्यक्रमका लागि आगामी वर्षको लागि बजेट विनियोजन हुनुले कार्यक्रम अपूरो रूपमा सञ्चालन हुने देखिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
2: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीए को प्रस्ताव गरेको छ। चिनिया वाणिज्य उपमन्त्री यान दोङले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राखेका हुन्।
1: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकको बहुमतबाट विनियोजन विधेयक पारित भएको छ। बैठकबाट अर्थ विधेयक भने सर्वसम्मत पारित भएको थियो भने प्रदेश सार्वजनिक ऋण उठाउने सम्बन्धी विधेयक बहुमतबाट पारित भयो।
2: वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति लिएको जनाएको छ। विभागले अब प्रमाण पुगेका उजुरी फर्सुट नगरेसम्म सम्बन्धित म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति कार्यान्वयनमा ल्याएको हो।
1: तराई मधेसका विद्यार्थी अध्ययनका लागि शहर बजार रोज्न थालेपछि स्थानीय स्कूल सुनसान हुन थालेका छन्। 10 कक्षासम्म केही विद्यार्थी टिके पनि एसी दिएर प्लस टूका लागि शहर बजारको स्कूल रोज्न थालेका छन्। त्यसले गर्दा स्थानीय स्कूलमा प्लस टूमा विद्यार्थी निकै अभाव हुन थालेका छन्। मधेसका 8 जिल्लाका अवस्था त्यस्तै रहेका छन्।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
1: पूर्वी नेपालबाट काठमाण्डु उपत्यका भित्रिने प्रमुख प्रवेशद्वार सागामा निर्माणाधीन अण्डरपासको भौतिक प्रगति करिब 95% पुगेको छ। मुख्य संरचना तथा पहुँच मार्ग निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम चरणका बाँकी काम तीव्र गतिमा अघि बढ़िरहेका छन्। आयोजना सम्पन्न भएपछि अरनीको राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी साधनले लामो समयदेखि भोग्दै आएको ट्राफिक जामको समस्याले समेत राहत पाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेक अनुसार बुधबार शेयर बजार परिसूचक 30.09 अंकले घटेर 2621.59 अंकमा बन्द भएको छ।

0: 불러 잠은 밖에서 보는 밤 위성 앞에 너디 계속 맞아 비대와 세호 भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एशिया द्वन्द्व अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीको औचित्य समाप्त भएको बताएका छन्। उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहेको दावी गरेका छन्। नेटो शिखर सम्मेलनमा भाग लिन टर्किएको राजधानी अंकारा पुगेका ट्रम्पले यस्तो बताएका हुन्। नेटोका महासचिव मार्क रुटीले इरानमा अमेरिकाले पछिल्लो पटक गरेको आक्रमणको बचाव गर्दै उक्त आक्रमण जरूरी रहेको बताएका थिए।
3: अब खेल र खेलाड़ीका खबर। उत्तर अमेरिकामा जारी 23औं संस्करणको फिफा विश्वकप 2026 को प्री क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सकिएसँगै क्वाटर फाइनलको समीकरण पूर्ण रूपमा तयार भएको छ। बुधबार बिहान भएको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेपछि अन्तिम आठमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको हो। यसपटकको प्री क्वाटर फाइनल चरण फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धात्मक र नाटकीय बन्यो, जसले विश्व फुटबलका कैयौं हस्तीहरूलाई आँसुसहित विदा गर्यो भने केही नयाँ टोलीहरूलाई इतिहास रच्ने अवसर दियो। यस विश्वकपको अन्तिम सोह्रको चरण अप्रत्याशित नतिजाहरूले भरिपूर्ण रह्यो। कीर्तिमानी पाँच पटकको विश्व विजेता ब्राजिल 36 वर्षपछि पहिलो पटक क्वार्टर फाइनल पुग्न असफल रहँदै प्रतियोगिताबाट बाहिरियो। यसलाई वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर एर्लिङ हालाण्ड चम्किएको नर्वेले 2-1 स्तब्ध पारिदियो।
2: अब विचार तथा विश्लेषण। सड़क बढ़ाने उम्रावतीहरू शीर्षकमा डेडलाइन तराईमा चन्द्रकिशोरले कान्तिपुर दैनिकमा आफ्नो विचार लेखेका छन्। उम्रावतीहरूको झाड़ूले हरेक बिहान सड़क सफा गर्छ, तर त्यो झाड़ूले झाड़ूको असली काम सायद सड़क बढ़ार्नु मात्र होइन, त्यसले हाम्रो दृष्टिमा जमेको धूलो पनि बढ़ार्न खोजिरहेको हुन्छ। जबसम्म सफाई गर्ने हात असुरक्षित छन् तबसम्म शहरको सफाई अधुरो छ। जबसम्म श्रमलाई जातिसँग बाँधिन्छ तबसम्म लोकतन्त्र पनि अधुरो छ। देश कुनै शासकको टोलीले बन्दैन। वास्तवमा बिहान सबैभन्दा पहिले उठ्ने र सबैभन्दा अन्तिममा थाक्ने यिनै मानिसहरूले बनाउँछन् देश। आफ्नै जीवन किसारेर अरूको जीवनलाई सहज बनाइरहेका यिनै अदृश्य श्रमिक हुन् देश बनाउनेहरू। उनीहरूलाई देख्न सक्नु नै सायद लोकतन्त्रलाई गहिरोसँग बुझ्न सिक्नु हो।
3: बीमा उत्थानका उपाय शीर्षकमा डाक्टर अनिल राज भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। पैसा भए ब्याङ्कमा राख्ने हो, बीमा गरेर अरूलाई किन पोस्ने? बीमाबारे आम जनमानसको धारणा यही नकारात्मक छ। बीमा गर्ने भनेको मरेपछि अरूले पाउने भन्दा पनि आफ्नो आर्थिक मजबूतीका लागि गर्ने हो। आफूसँग रहेको पैसा ब्याङ्कमा राख्दा हालको परिवेशमा 4.5% भन्दा कम ब्याज छ। त्यो पनि मुद्दती खातामा राख्दा वार्षिक पाइने हो, तर जीवन बीमा गर्दा तिरेको बीमा शुल्कको प्रत्येक वर्ष 8.5% बोनस दिने गरी जीवन बीमा लेख बजारमा आइरहेका छन्। यसले ग्राहकलाई के फाइदा हुन्छ भने आफू जीवित रहँदा तिरेको बीमा शुल्क र त्यसमा प्रत्येक वर्ष बोनस कम्पाउण्ड इन्ट्रेस्ट जस्तो हिसाब गरी बीमा लेख समाप्त भएपछि ग्राहक स्वयंले तिरेभन्दा डबल रकम हात पार्ने हुन्छ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: बुटवल पावर कम्पनी लिमिटेड गलाङ स्याङ्जाको सूचना मिति 2083 साल असार महिनाको 25 गतेका दिन आदिखोला जलविद्युत केन्द्रको ड्याममा अति आवश्यक मरमत कार्य गर्नुपर्ने भएकाले उक्त दिन बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म पावर हाउस बन्द रहने हुँदा आखुवाको सिंचाई नहरमा पानी बन्द रहनेछ। साथै बीपीसीबाट विद्युत आपूर्ति भइरहेको क्षेत्रहरूमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति गरिनेछ। कुनै कारणवश राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित भएमा ग्राहकहरूको विद्युत आपूर्तिमा समेत विद्युत अनियमित हुने बेहोरा सहर्ष जानकारी गराउँदछौ। बुटवल पावर कम्पनी लिमिटेड गल्याङ स्याङ्जा।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।
0: रेडियो आदि खुला 105.4।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहस पाठक खेम्बोमा उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी देशको समसामयिक राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। हिजो मात्र हामीले कुराकानी गरेका थियौं अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सुकुम्बासीबाटै निर्मम सरकार किन बन्दैछ, किन चाहिँ सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छोड्नका निम्ति अल्टिमेटम दिँदैछ, किन भोकभोकै राखिँदैछ सुकुम्बासीहरूलाई। सुकुम्बासी यो देशका नागरिक होइनन्, सरकारले उनीहरूको समस्या समाधान गर्नु पर्दैन, सरकारले यति निर्दयी बन्नुपर्ने हो आफ्नो नागरिकहरूमाथि। आजको नेपाली बहसमा पनि हामी चर्चा गर्न चाहन्छौ। सुकुम्बासीका समस्या सरकारले जुन ढंगले हल गर्न खोजिरहेको छ, यो प्रक्रिया मिलेको छैन, सिस्टम मिलेको छैन, नागरिकहरू वर्ग वर्ग बीचको जुन खाडललाई अझ बढ़ी निर्मम बनाउन खोजिएको छ, यसले देशलाई कहीँ पनि पुर्याउँदैन। देशमा फेरि अर्को द्वन्दको शुरूआत हुन सक्छ, द्वन्दको बीजारोपण हुन सक्छ। त्यसैले गर्दाखेरि आजको दिनमा नेपाली बहसमा हामी भन्न चाहन्छौ, सुकुम्बासी बस्ते समाधान गर्नु राज्यको दायित्व हो। त्यो राज्यले चाहिँ आफ्ना नागरिकहरूमाथि यसरी लात बजार्न मिल्दैन, बुट बजार्न मिल्दैन। सुकुम्बासीका समस्या पहिला हल गर्नुपर्दछ र सुकुम्बासीहरूले पनि सरकारले भने अनुसारको काममा तदारुकता देखाउनु पर्दछ। सरकारले दिएको राहत रकम लिनेदेखि लिएर राहत रकम त्यो पुग्छ कि पुग्दैन त्यसका विषयमा पनि उनीहरूले विचार विमर्श गरेर एक आपसमा सद्भाव कायम गर्नुपर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आजको दैनमा अहिलेको अवस्थालाई नेपाली कंग्रेसको कुरा गर्ने हो भने कंग्रेस यतिखेर छिन्न भिन्नकै अवस्थामा छ। संस्थापन इतर पक्षले अर्को ठाउँमा सम्पर्क कार्यालय खड़ा गरिसकेको छ, अर्को कार्यालय स्थापना भइसकेको छ। राष्ट्रिय कंग्रेस र चुनाव चिन्ह शंकाको चर्चा र परिचर्चा पनि हुँदैछ। नेपाली कंग्रेसमा आखिर के कुरा मिलेन, के तालमेल मिलेन, किन नेपाली कंग्रेस आज दुई चिरा विभक्त भइरहेको छ, नेपाली कंग्रेस अन्तिम पुलको डेलमा पुगेको कुरा पनि आइरहेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेस यसरी बलियो हुन्छ, नेपाली कंग्रेसलाई सभापति गगन कुमार थापाले एकढिक्क बनाउन नसक्नु भएकै हो त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, कंग्रेस आज किन जुगाको लड़ाईमा छ, कंग्रेस आज किन विभाजनको संघारमा छ, कंग्रेस आज किन विभाजन हुन खोजिरहेको छ, कंग्रेसमा के कुरामा मतमतान्तर मिलेन, गगन थापाले नेपाली कंग्रेसलाई मिलाउन नसक्नु भएकै हो त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेस यतिखेर संकटको घड़ीमा छ। आदरणीय श्रोता, संविधान संशोधनमा पनि संशय छ। संविधान संशोधन गर्न भनेर एउटा कार्यदल गठन गरिएको छ, तर संविधान संशोधनमा सबै राजनीतिक दलहरूलाई एक ढिक्का बनाएर सबैलाई मिलाएर लैजान सक्ने वातावरण छ कि छैन। सरकारले संविधान संशोधनका नाममा जनअपेक्षित रूपमा संविधान संशोधन गर्न सक्छ कि सक्दैन, आजको मूल प्रश्न यो रहेको छ। संविधान संशोधनबारे विभिन्न दलले आफ्ना दृष्टिकोणहरू सार्वजनिक गरिरहेका छन्। संविधान संशोधनको विषय स्पष्ट नहुँदा बाहिरिनु परिरहेको छ। कतिपय दलले कार्यदल गठनको वैधतामा उठेका केही प्रश्नहरू पनि छन्। आज असीम शाह त्यसको संयोजक राखिएको छ कार्यदलको संयोजकमा। तर संविधान भनेको के हो, संविधानका मूल मर्महरू के हुन्, संविधानले के कुरालाई निर्दिष्ट गरेको छ, संविधान के चाहन्छ। नेपालको संविधान 2072 सालमा जसरी जारी भयो त्यसमा धेरै प्रोभिजनहरू छन् र त्यसलाई लत्याएर फेरि कतातर्फ संविधानलाई डोर्याउन खोजिँदैछ। जनताका भावना अनुरूप संविधान जारी हुँदैछ त। आज राष्ट्रिय स्वतन्त्र पार्टीको मुद्दा पर्दै समझ्न खारेज स्थानीय तह दलविहीन आज संविधानमा यही विषयहरू समेट्न खोजिएको हो त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। संकटमा छ बीपी प्रतिष्ठान, शास्ति भोग्दैछन् बिरामीहरू, किनभने भोजपुरको सदानन्द गाउँपालिका 12 को उत्तर बहादुर मगरजी बीपी प्रतिष्ठानमा जाँदै गर्दाखेरि उहाँले समस्या भोगेको कुरा हामीलाई सुनाउनु भएको थियो। प्रतिष्ठानका प्रवक्ता डाक्टर शमशेर श्रेष्ठका अनुसार एकातिर बीमा अन्तर्गत उपचारको पैसा समयमा नआउने, अर्कातिर प्रतिष्ठानको आमदानी तलब भत्तामा खर्चिनु पर्ने कारण आर्थिक सन्तुलन मिलाउन समस्या रहेको छ। भविष्यमा आर्थिक कारणले नै कठिनाई आउने खतरा पनि यसमा बढ्दै गइरहेको छ। सरकारले शिक्षा र स्वास्थ्यमा सहुलियत दिनुपर्छ। स्वास्थ्य बीमामा अस्ति अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले भनेको कुरा आपत्तिजनक भन्दै निकै आलोचना पनि भएको छ। 1,35,000 1,00,000 धान्न सकिँदैन भन्ने खालको आशय सहितको उहाँको अभिव्यक्ति थियो, तर 3,500 एकजना व्यक्तिले दिने होइन, 3,500,000 व्यक्तिले दिने हो। बीमालाई अनिवार्य गर्नुपर्छ, बरु स्वास्थ्य बीमालाई अनिवार्य गरौं, तर जनतालाई सकेसम्मको राहत सब्सिडी दिने कुरामा चाहिँ कहीँ कतै पनि कन्जुसाई नगरौं। सरकारबाट अपेक्षा भनेको नागरिकको शिक्षा र स्वास्थ्यको अपेक्षा हो। यसमा सरकार क्लियर हुनुपर्दछ, सरकारले यसमा नो कम्प्रोमाइज गर्नु हुँदैन। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ, छानबिनमा छन् 545 शैक्षिक कन्सल्टेन्सी, 14 भन्दा बढ़ी परामर्श केन्द्र निगरानीमा छन्, शिक्षा मन्त्रालयले इजाजत दिन्छ, स्थानीय तहले व्यवसाय दर्ता गर्छ, प्रहरीले अपराध अनुसन्धान गर्छ, वैदेशिक रोजगारी सम्बन्धी विषयहरूको निकायले हेर्छ, यी निकायबीच समन्वयको कमजोरी हुँदा केही संस्थाले कानूनी छिद्रको फाइदा उठाएर विद्यार्थीहरूलाई ठगिरहेका छन्, विद्यार्थीहरू अप्ठ्यारो अवस्थामा परिरहेका छन्, लाखौं तिरेर विदेशिएका विद्यार्थीहरू संकटमा पर्ने विषयहरू सँगसँगै आइरहेका छन्। आधुनिक सत्ता व्यवसायको संशय मेटाउने प्रयास यतिखेर भइरहेको छ, तर त्यो प्रयास मेटिन्छ कि मेटिँदैन, सरकार गठन भएको 100 दिनभन्दा बढ़ी समयसम्म कायम रहेको मौनता तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रका अगुवा प्रतिनिधिहरूबीच सिंहदरबारमा छलफल पनि भएको छ। व्यवसायमाथि पछिल्लो समय बढ़ेको धरपकड र सरकारको कड़ा नीतिका कारण त्रसित बनेको निजी क्षेत्र र सरकारबीचको यो प्रत्यक्ष छलफलले लामो समयदेखिको सम्वादहीनतालाई भने तोडेको छ। आजको नेपाली बहसमा यिनै विषयमा हामी चर्चा परचर्चा गर्नेछौ र नक्कली भूटानी शरणार्थी प्रकरण मा चाहिँ जुन किसिममा आफ्ना नागरिकलाई अनागरिक बनाएर विदेश पठाउने गिरोह सक्रिय थियो उनीहरूलाई कार्यवाहीको डण्डा शुरू भएको छ, कस्तो खालको कार्यवाही हुन्छ, कहिलेसम्म कार्यवाही हुन्छ, आज यिनै विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन, स्वास्थ्य रोजौं।
3: सरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ, साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेटी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
7: रेडियो आदिखोला 105.4
8: हुँदा पनि हुँदैन, कसैलाई अदालतको निर्णय मान्दैन, निर्वाचन आयोगको निर्णय मान्दैन, त्यो भन्दा हाम्रो हक, हाम्रो बाल हक ठुलो हो र विधि प्रक्रिया मान्दैन, विधानको सर्वोच्चलाई हामी मान्दैनौ, हामीले जे भन्यो त्यही बहुमतले मान्नुपर्छ, नभए यो कुरासँग हामी सम्झौता गर्न सक्दैनौँ भन्यो भने एउटा पार्ट हो, नभए नेपाली कङ्ग्रेस पार्टी विभाजन पनि हुँदैन, नेपाली कङ्ग्रेस पार्टी चोल्टिँदा पनि चोल्टिँदैन, कसैको अर्गेलाइनबाट कसैको बालहरूबाट नेपाली कङ्ग्रेस पार्टीलाई कसैले क्षति पुर्याउन सक्ने अवस्था रहँदैन।
0: सुनदेवीको एउटा घरमा लगाइएको तालसा तत्कालीन बेलाका उपसभापति एवं नेता पूर्णबहादुर खड्काले ठ्याक्कै चाबी खोल्नुभयो नि त अस्ति होइन?
8: होइन, अब यो चाबी खोलेको विषयमा त उहाँले पार्टी काटेर खोल्नु भएको कि 15 महाधिवेशनका लागि सम्पर्कले खोल्नु भएको हो त्यो विषयमा विस्तारै प्रमाणित हुँदै जाला है। पार्टीभित्र नेपाली कङ्ग्रेस पार्टीभित्र पार्टीलाई अझ बढी बलियो बनाउन अझ बढी सशक्त बनाउनका निम्ति वैचारिक राजनीतिक र साङ्गठनिक एजेन्डा त केही पनि होइन, केही पनि छैन। नेपाली कङ्ग्रेस पार्टीलाई नयाँ ढङ्गले कसरी लिएर जाने भन्ने कुनै साङ्गठनिक एजेन्डा छ, कुनै वैचारिक एजेन्डा छ? अहिले हामीले जे भन्यो त्यो गर्यो भने मात्रै पार्टी एक हुन्छ, हामी सभाहरूसँग रहन्छौँ, नभए देखाइदिन्छौँ भन्ने धम्की तत्साउने बाहेक त अरू केही पनि छैन। राजनीतिक एजेन्डा के हो त, साङ्गठनिक एजेन्डा के हो त नेपाली कङ्ग्रेसलाई अझ बलियो मजबुत बनाउने? पछिल्लो पटक नेपालको समग्र राजनीतिमा आएको परिवर्तन निर्वाचनबाट आएको नयाँ म्यान्डेट जेन्डी आन्दोलनबाट आएको नेपालमा राजनीतिक चेतनाको नयाँ उभार त्यसका बारेमा त्यसलाई सम्बोधन गर्ने कुनै एजेन्डा त छैन नेपाली कङ्ग्रेस पार्टीलाई। त्यो एजेन्डा त अहिलेकै सभापति गगन थापा र नेपाली कङ्ग्रेस पार्टीसँगै छ, तर पार्टीभित्रकै साथीहरूले हामीले भने हुन्छ भने हुन्छ, न म देखाइदिन्छु। हामी त विधानभन्दा माथि हो नि, यो पार्टी त हाम्रो लाल पूर्जा हो नि, यो पार्टीमा जे हामीले भने त्यही हुनुपर्छ है, नभए देखाइदिन्छौ भनेका कारणले हामी विधानभन्दा ठुलो सर्वोच्चको अदालत मान्दैनौँ हामी, तर लोकतन्त्रवादी हौँ, निर्वाचन आयोगको निर्णयलाई मान्दैनौँ तर हामी लोकतन्त्रवादी हौँ भनेर अर्गेलाई गरेर बालहट गरेर हाम्रो अल्पमतले गरेको निर्णय अथवा पार्टीको विधानभन्दा हामी ठुलो, हामीले गरेका निर्णय यो विधानभन्दा ठुलो सभापतिले भन्दा पनि ठुलो भन्ने बुझाइबाट कहीँ कतै पुगिँदैन। र पार्टीका इमान्दार कार्यकर्ताहरू नेपाली कङ्ग्रेस पार्टीको पार्टीलाई र पार्टीको विधि पद्धति र पार्टीले गर्ने निर्णयहरूको पक्षमा छन्, त्यसैले उहाँहरूले पनि त्यो बालहट त्यागेर उहाँहरूले पनि त्यो अर्गेलाई त्यागेर उहाँले पनि लोकतन्त्रवादी चरित्र देखाएर है लोकतन्त्रमा के हुन्छ भने अदालतको निर्णय संसद व्यवस्थामा सर्वोपरि हुन्छ। के अरे निर्वाचन
0: पार्टीको नाम नै तोकिसकियो राष्ट्रिय कङ्ग्रेस, अब संघ चुनाव चिन्ह होइन, त्यो ढङ्गले अगाडि जाने भन्ने त क्लियर आइसक्यो।
8: अब त्यो कसैले त्यो काल्पनिक कुरा गरे भने अथवा कसैले त्यसलाई अब हामी यसो गर्दैछौँ भन्यो भने एउटा पार्ट हो, अब त्यो पार्टीका बारेमा अब उहाँले वैधानिक रूपमा चाहिँ त्यसलाई कसैले घोषणा नगरिकन अथवा कसैले केही नभनिक त्यो काल्पनिक कुरासँगको जवाब मसँग केही पनि छैन, तर वस्तुनिष्ठ कुरा चाहिँ यथार्थ कुरा चाहिँ त्यो होइन।
0: तर मिलाउने नाममा क्रियाशील सदस्यता अध्यावधि गर कि गर भनेर जुन किसिमले संस्थापनले दबाव दिइरह्यो, अब हामीले त नवीकरण गरिसकेका छौँ होइन, अध्यावधि भइसकेका छ, अब यो के अध्यावधि गर्ने सदस्यता, यो किन चाहिँ मिलाउन चाहदैन गगन थापाजीले पार्टीलाई भन्ने छ नि त उहाँहरूको त।
8: पार्टी मिलाउने भनेको यो विधानको परिधिभित्र रहेर मिलाउने भने होइन, विधानको सर्वोच्चताले पार्टी चल्ने होइन, अनि विधान बाहिर गएर हाम्रो त यो पार्टी लालपुर्छ, हामीले जे भनेको यहाँ छ 35 वर्षदेखि यो पार्टीलाई को दोहोन हामीले गरेर आएको, यो पार्टीको सदुपयोग दुरुले हामीले गरेर आएको, हामीले राज्य सत्ता नभए पनि सानेपाको सबभन्दा ठुलो कुर्सी सानेपाका सबै कुर्सीहरू महत्वपूर्ण कुर्सीहरू हामीलाई चाहिन्छन् भन्ने कुरा चाहिँ पार्टी मिलाउने कुरा चाहिँ होइन।
0: त्यो
8: सभापतिलाई विधानले दिँदा पनि दिँदैन, त्यो सभापति गर्नु पनि हुँदैन, त्यो सभापतिले गर्न पनि पाइँदैन।
0: त्यसो भए 15 महाधिवेशनमा चाहिँ जसले सदस्यता रिनु गर्दैन क्रियाशील अध्यावधि गर्दैन त्यसको चाहिँ उपस्थिति त्यहाँ रहँदैन।
8: तपाईँलाई एउटा कुरा खेमजी, तपाईँको बहस कार्यक्रममा धेरै साथीहरूले पार्टीका साथीहरूले बहस पनि गर्नु भएको छ, मैले पनि गराएको छु। एउटा कुरा मैले के भनेको छु भने म दुईटा कुरा भन्छु, त्यो अध्यावधि नगर्ने त पार्टीको जोसुकै भयो भने पनि पार्टीको विधानभन्दा ठुलो कोही पनि छैन नेपाली कङ्ग्रेस पार्टीमा, त्यही व्यवस्थाका निम्ति हामीले लडेका हौँ, कोही पनि सहभागी हुँदैन हुन नपाउने कुरा त त्यो प्रष्टै भइसक्यो, त्यसमा त कुनै जाल झेल त्यो ढुङ्गाको अक्षर मैले दिए जस्तो। तर त्यो अध्यावधिक भनेको के हो, हामीले थप्पी मागेका छौँ पार्टीका कार्यकर्तालाई, पार्टीलाई हामीले डिजिटलाइज गर्ने प्रविधिमा आधारित पार्टी बनाउने भनेको छौँ, हामीले हाम्रो पार्टीका सबै कार्यकर्ताहरूको टेलिफोन नम्बर माग्यौँ, हामीले सबै पार्टीका कार्यकर्ताहरूको के अरे नेसनल आइडी नागरिकता नम्बर माग्यौँ, फोटो अनिवार्य गऱ्यौँ, हामीले सामाजिक सञ्जालका आइडीहरू पार्टीका पार्टीलाई जोड्ने प्रयास गर्यौँ, पार्टीका फिजमा रहेका पार्टीका कार्यकर्ता साथीहरूलाई, त्यो के नेपाली कङ्ग्रेस पार्टीले हामीले के पार्टीका लागि अपराध त गरे होइन, त्यो त राम्राका लागि गरे हो, त्यो कुरा त हामी सबैले बुझ्नुपर्छ नि त। त्यसैले नेपाली कङ्ग्रेस पार्टीलाई पछिल्लो पटक सामाजिक सञ्जाल मार्फत जसरी एल्गोरिजमको मार्फत नेपाली कङ्ग्रेस पार्टीलाई पराजित गर्ने काम भयो, अब त्यससँग पनि पार्टी लड्नुपर्छ, तलदेखि माथिसम्म पार्टीको एउटा विचार दृष्टिकोणलाई समान ढङ्गले एकैपटक जाने गरिकन गर्नुपर्छ। अब हिजोका दिनमा नेपाली कङ्ग्रेस पार्टीको निर्णय सामाजिक सञ्जाल र मिडिया मार्फत सुन्नु पर्थ्यो। अब पहिला पार्टीका कार्यकर्ताहरूका बीचमा पुग्छ पार्टीले गरेका निर्णय, पार्टीका नेताहरूले सभापतिहरूले देशभरि तापले जुनदेखि दार्चुलासम्म राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा कहीँ मिडियामा बोल्नुभयो भने पार्टीका नेताहरूले बोलेका कुरा पहिला पार्टीको सामाजिक सञ्जाल मार्फत के अरे अथवा पार्टीको डिजिटल मार्फत डिजिटल प्रविधि मार्फत पार्टीका हरेक कार्यकर्ताका बीचमा पुग्छ त्यो कुरा। हिजो सामाजिक सञ्जाल हेरेर थाहा पाउनु पर्थ्यो, हिजो मिडिया हेरेर थाहा पाउँछ। हामीले प्रविधिमा आधारित नयाँ राजनीतिक के अरे नयाँ सामाजिक सञ्जालमा आएको आमूल परिवर्तनलाई पार्टीले प्रयोग गरौँ भन्दै गर्दाखेरि त्यसमा अर्कैलाई खोज्ने, यसमा कुनै राजनीतिक मुद्दा छ, पार्टीलाई बलियो बनाउने कुनै साङ्गठनिक एजेन्डा छ,
0: पार्टीलाई मिलेर पो पार्टी बलियो बन्ला नि त, पार्टी छिन्न भिन्न भएर टुक्रा भएर बलियो बन्छ। सभामन्त्रीज्यू तपाईँहरूले पनि त अलिकति मिलाउनु पर्यो नि त, प्रणवाद खड्गाजीलाई होइन, प्रकाश शरण महजीलाई बोलाउनु पर्यो, वार्ता गर्नु पर्यो, अलिकति लचिलो बन्नु पर्यो, तपाईँहरू पनि त निकै हट त्याग्नु पर्यो नि त। होइन
8: होइन त्यस्तो खेमजी केही पनि होइन, पार्टीमा मिलाउने भनेको कुरा के हो, पार्टीमा
0: उहाँहरूलाई चाहिँ लगेर चाहिँ केन्द्रीय सदस्यमा मन्दित गर्नुहोस्, उहाँहरूलाई राख्नुहोस्, होइन अध्यक्ष चाहिएको छ भने पनि उहाँहरूलाई चाहिँ यसो समानान्तर एउटा अध्यक्ष दिनुहोस् महाधिवेशनसम्म चाहिँ पार्टीलाई मिलाउने खालका धेरै बाटाहरू छन् नि त।
8: यो पार्टी एउटा कुरा पार्टी मिलाउनु भनेर चाहिँ पार्टी विभाजन भएको छ, पार्टी एकता गर्न लागेको हो र एउटा पक्षले हामी पार्टीको विधान पनि मान्दैनौँ, अदालतको फैसला पनि मान्दैनौँ, पार्टीको विधान हुँदा ठुलो हामी हौ, यो हाम्रो पार्टीको लाल पुर्जा हो, हामीले जे गर्यो त्यही हुन्छ, कोही कोही मान्छेले त यो हाम्रो बाबुबाजेले आर्जा हो भने जसरी जो काम गरिरहनु भएको छ नि, त्यसैले त्यो आजले पार्टी मिल्ने सम्भावना रहँदैन। पार्टी मिल्ने परिस्थिति भनेको विधानलाई केन्द्रमा राखेर पार्टी मिल्ने हो। अब पार्टी मिलाउनुपर्छ भनेर सभापतिले हाम्रो घरमा आएर भाँडामा दिनुपर्छ, हाम्रो घरमा आएर के अरे जुत्ता पालिस लगाइदिनुपर्छ भन्ने विधान र परिधिभित्र रहेर कुरा गर्ने हो। बहिनी जस्तो वार्ता भइरहेका छन्, छलफल भइरहेका छन्, यहाँ त अर्कैले गर्ने कुरा नै हो, देखाइदिन्छौँ हौ हामी यो अदालतको फैसला निर्वाचन आएको फैसला पनि मान्दैनौँ, हामीले जे भन्यो त्यही हुनुपर्छ, बराबरी हुनुपर्छ, पार्टीको विधान पनि के अरे निलम्बन गरेर त्योभन्दा माथि गएर निर्णय गर्नुपर्छ भन्ने कुरा चाहिँ यो विधानले दिँदा पनि दिँदैन, यो लोकतान्त्रिक चरित्र पनि होइन, यो लोकतान्त्रिक मूल्य मान्यता पनि होइन, यो हुने सम्भावना
0: होइन। अस्ति मसँगै कुरा गर्नुभएको छ क्या डाक्टर प्रकाश शरण महजीले भन्नुभएको छ होइन, अब यो पार्टीलाई चाहिँ मिलाउने भन्दा पनि उहाँहरू चाहिँ त्यतातिर अलिकति सिरियस हुनुहुँदैन, यो सदस्यताको विषयलाई लिएर चाहिँ निकै ठुलो रोइलो भएको छ, सदस्यता सबैले नवीकरण गरेकै छन्, 15 महाधिवेशनमा होइन नवीकरण भएका सबै सदस्यहरूलाई चाहिँ भाग लिन दिनुपर्छ, यो क्रियाशीलताको अध्यावधिकको नाममा चाहिँ किन रोइलो झेक्न पर्ने हो र भन्ने खालको उहाँको आशय थियो क्या।
8: अब यो एउटा कुरा सिरियस भने के हो, पार्टीका सबै नेताहरूले उहाँले मन्नित गर्दा आज पनि हिजै त्यही समूहमा रहेका साथीहरू सबभन्दा बढी मन्नित गरिएका छन्। हेर्नुहोस् सभापतिले मन्नित गर्दै गर्दाखेरि है हरेक दिन जस्तो विभिन्न तहका नेताहरूसँग विभिन्न तहका नेताका सँग अझ भन्ने विभिन्न विधाका नेताहरूसँग वार्ता छलफल भइरहेका छन् है। अब अध्यावधिक भनेको कुनै अब के अरे कसैलाई अपराध गराउनु लागेको होइन, त्यो सामान्य के अरे सबै पार्टीका कार्यकर्ताहरूको फोटो नागरिकता नम्बर है सामाजिक सञ्जालमा जोडिएका जति आइडियाहरू छन् तिनी मागेको हो, अरू थप शुल्क लिएको छैन है, पार्टीले प्रविधि मैत्री बनाएको छ, आइटीमा जिल्ला जिल्लामा केन्द्रबाटै पठाएर जिल्लाका आइटी विज्ञ साथीहरूसँग लिएर काम गरिया छ होइन। अब त अध्यावधिक नगरौँ भन्ने कुरा पनि छैन, 87% नबढी अध्यावधिक भइसक्यो, अब उहाँहरूले अध्यावधिक के अरे गर्दैन भनेर हुन्छ, अध्यावधिकको त करिब करिब कामै समाप्त भइसक्यो। अब त्यही केन्द्रमा बस्दै दुई चारजना नेताहरू एक डेढजना जसले हाम्रो चाहिँ एकदमै त्यो नगरिकन हामी देखाइदिन्छौँ भन्ने जो नेताहरू हुनुहुन्छ, हाम्रो अर्कैलाई नमान्यो भने हामी देखाइदिन्छौँ भन्ने नेताहरू भएकोहरू कोही पनि छैन, तल जमिनका साथीहरू पिलमा रहेका साथीहरूले त्यसलाई सबै कुरा स्वीकार गरेर अगाडि बढ्नु भएको छ। अब सिरियस हुनु पर्यो भनेको कुरा कसैको घरमा गएर कुना बसेर सिरियस भयो भनेर रुने कुरा हुँदैन नि त हो, पार्टी विधि पद्धतिले चल्छ
0: भनेपछि अब सभापतिले चाहिँ पेलेर जानुहुन्छ होइन नेपाली कङ्ग्रेसलाई,
8: पेलेर भन्ने कुरा हुँदैन नि, पेल्ने भने के हो, विधानले चल्ने हो नि पार्टी,
0: निचोरेर पुरानो नेताहरूलाई निचोरेर अगाडि बढ्ने हो,
8: किन निचोर्ने पुरानो नेताहरूलाई के निचोर्ने,
0: आउने भए आऊ नआउने भए खबरदार खबरदार भन्ने
8: होइन होइन, त्यो निचोर्ने सम्भावना छैन, बरु उहाँहरूले निचोरिराख्नु भएको छ
0: होइन, बिचरा उहाँहरू त के निचोर्नुहुन्छ र उहाँ त अब बम्बर सदस्य त अब
8: तपाईँहरूसँग छ, 35 वर्ष प्रत्यक्ष अप्रत्यक्ष रूपमा पार्टी र राज्यको सत्तामा बसेर पार्टीमा बसेर के अरे उहाँले जो नेतृत्व गर्नु भएको छ आजको पार्टीको पोजिसन पनि तपाईँहरू हेर्नुहोस् न, उहाँले लोकतन्त्रका निम्ति लड्नु भएको छ, भिड्नु भएको छ, जेलनेल बस्नु भएको छ, अब जेलनेल बसेको कुरा चाहिँ आफूको आफ्नो दिनको अन्तिम समयसम्म पार्टीकै जोहन गरिराख्ने भन्ने कुरा त हुँदैन होला, त्याग पनि होला, समर्पण पनि होला, पुष्टान्तरण पनि होला, वैचारिक कुरा पनि होला, वैचारिक कुरा, साङ्गठनिक कुरा,
0: महाधिवेशनबाट स्वच्छ प्रतिस्पर्धा गराएर जसले अर्कैलाई गरिरहेछ उहाँहरू त विस्थापित भइ नै हाल्नुहुन्छ नि। महाधिवेशनसम्म त अलिकति लचकता बनाउनु पर्ने हो नि त, होइन?
8: होइन, महाधिवेशनसम्म के लचकता बनाउने? खेमजी तपाईँ नै भन्नुहोस्,
0: समेट्नुहोस् न सबैलाई, पूर्णबहादुर खड्गाजीलाई समेट्नुहोस् त, होइन, प्रकाश शर्मा महोदयलाई समेट्नु, उहाँलाई चाहिँ बाढको प्रशस्त गर्नु,
8: एउटा कुरा
0: सम्मान चाहे पुगेको छैन उहाँहरूलाई सम्मान दिनुहोस्, होइन, पार्टीमा सानोमा
8: सम्मान के गर्नु, सम्मान गर्ने के गर्ने ल भन्नुहोस् न, सम्मान भनेको के हो? हामीले कतै गाली व्यक्तिगत रूपमा गाली गलत गरेका छौँ, नेताहरूलाई गाली गलत गरेका छ, कुनै पार्टीको संस्थापनको नेता त्यो समूहका नेताहरूले कसैलाई गाली अपमान,
0: तिमीहरू भने को हो भनेर बाहुला सुर्किने काम भयो भने त कसरी मिल्छ पार्टी भनेको?
8: होइन, बाहुला सुर्किने काम पनि गरेका छैन, कसैको व्यक्तिगत रूपमा आरोप प्रत्यारोप पनि लाग्ने काम गरेका छैन, सदस्य अध्यावधि गरौँ, त्यहीँबाट प्रतिस्पर्धा गरौँ, सँगमा के लाग्छ त आफ्नो खेमजी तपाईँ नै
0: समेट्नुहोस् न सबैलाई, पूर्णबहादुर खड्गाजीलाई समेट्नुहोस् त, होइन, प्रकाश शर्मा महोदयलाई समेट्नु, उहाँलाई बाढको प्रशस्त गर्नु,
8: एउटा कुरा
0: सम्मान चाहे पुगेको छैन उहाँहरूलाई सम्मान दिनुहोस्, होइन, पार्टीमा सानो
8: सम्मान के गर्नु,

0: मेया ढङ्गले पार्टीलाई व्यवस्थित गरेर लिएर जाने पार्टीलाई झन् के अरे आधुनिकरण आधुनिकतामा लिएर जाने पार्टीलाई के अरे विधि मैत्री बनाउने पार्टीलाई विधिमा के अरे नयाँ ढङ्गले लिएर जाने भन्ने कुराको त उहाँहरूसँग कुनै पनि वैचारिक राजनीतिक एजेन्डा छैन. के भन्यो भने हामीले भने मान्नुपर्छ, हामीले जे भने त्यही हुनुपर्छ. विधान सिधान अब यो भाडमा जाए यसलाई निलम्बन गरिदिउँ, यति सदस्य बनाऊ, यति तपाईँहरू राख्नुहोस् भनेर उतैबाट हुक्मी पाराले यो निर्णय मान्नुपर्छ है नभए देखाइदिन्छौँ भनेर औलो ठाउँ पनि भएको छ. केही काम बरू हामीले त्यो काम के भनेका छौँ भने पार्टीको विधानभित्र रहेर जे सहमति गर्न सकिन्छ विधानभित्र बसेर सहमति गरौँ. सभापतिले मन्डित गर्न बाँकी कुराहरूमा के कति आवश्यकता औचित्यका आधारमा जुन जुन साथीहरू पार्टीमा आवश्यक छन् जुन जुन नेताहरू छन् त्यसलाई सम्मान गर्ने कुरामा तपाईँले सुनिहाल्नु. वरिष्ठ नेता कसलाई कसलाई चाहिने हो, केन्द्रीय समितिको आवश्यकता कति हो, सङ्ख्यै तोकेर त के अरे 64 सालमा संविधान सभामा आफूलाई यति दिने फलनलाई यति दिने भने जस्तो हुन्न कि. पार्टी त अब नेपालको समग्र राजनीति परिस्थिति र चेतनाको स्तरले नयाँ ढङ्गले नेपाली कङ्ग्रेस पार्टीलाई लिएर जानुपर्ने अवस्था आएको हुनाले सभापति मुख्य लाइनमा हिँडिरहनु भएको छ. विधानको परिधिभित्र उहाँले पनि काम गर्नुपर्छ, हामीले पनि त्यसलाई बाहिर जानुहुन्न. आम कार्यकर्ताको भावना पनि त्यही छ. अब व्यक्तिगत रूपमा कुनै नेतालाई सम्मान अपमान गर्ने भन्ने कुरा त्यो हाम्रो पार्टीभित्रको संस्कार पनि होइन. हामी त्यो गर्दा पनि गर्दैनौँ. सभापति कुनै पनि पार्टीका नेताहरूले गर्नु पनि भएको छैन. छलफल बहस भइरहेको छ, छलफल बहसबाट टुङ्यो. तर राजनीतिक भन्दा पनि अर्गेलाई गरेर व्यक्तिगत इगो राखेर के अरे सहमति हुँदैन
1: भनेपछि अब त्यो पार्टी यदि कसैले चाहिँ फुट्ने फुटाउने वा चाहिँ पार्टीबाट अलगिने रणनीति अख्तियार गर्छ भने उनीहरू जाउन होइन,
0: त्यो जाउन भन्ने पनि होइन. पार्टी नेपाली कङ्ग्रेस पार्टी विभाजन पनि छैन, फुट्या पनि छैन, कसैले विधि विधान मान्दैन. हाम्रो अर्गेलाई मात्र ठिक हो, हामीले जे भनेको सभापतिले अथवा काङ्ग्रेसले त्यही मान्नुपर्छ, नभए पनि हामी जे जे गर्नुपर्छ हामी देखाइदिन्छौँ भन्ने कुराले कोही डराउँदा पनि डराउँदैन, तर्सिँदा पनि तर्सिँदैन. त्यसपछि त हुने कुरा त उहाँहरूले अब पार्टीलाई जसरी पनि हामी चाहिँ जे सुकै मूल्य भए पनि हिजो हामी हुँदासम्म ठिक थियो, अरूलाई चाहिँ यो पार्टी ठिक ठाउँमा राख्न दिँदैन भन्ने कसैले मनोविज्ञान बनाउनु भयो भने त्यसबाट नेपाली कङ्ग्रेस पार्टी विचलित हुँदा पनि हुँदैन, डराउँदा पनि डराउँदैन. नेपाली कङ्ग्रेस पार्टीले आफ्नो बाटो तय गरेर अगाडि बढ्छ.
1: यो अध्यावधिक गराउने क्रियाशील सदस्यता अध्यावधिक गराउने समय त महाधिवेशनको अघिल्लो दिनसम्मै हुन्छ होइन?
0: अहिले त्यस्तो होइन, हामीले यसमा पनि
1: होइन
0: दिनभरि अब तपाईँहरूसँग मिडियामा सामाजिकसँग एउटा कुरा गरेँ, राति म्याथ थप्नुपर्छ हामी पार्टीलाई एकताबद्ध बनाएर लिएर जान्छौँ भने भन्ने दिनभरि नेताहरूको व्यक्तिगत रूपमा बरु गाली गरेर गलत गर्ने, सभापतिको मानमर्दन गर्ने काम गर्ने, तर राति केन्द्रीय सदस्य माग्ने, राति फलाउनु पद चाहियो भन्ने, अब उहाँहरूकै अनुरोधमा केही समय थप्ने गरेको. अब 3 गते भन्दा उता नेपाली कङ्ग्रेस पार्टीले अध्यावधिको मात्र होइन, अध्यावधिको करिकरी समय सकिसक्यो, अब केन्द्रमा मात्र अपिल गर्ने हो, जिल्लाबाट हुँदैन. अब नयाँको सन्दर्भमा 3 गते भन्दा उता थपिँदैन, त्यो नै अन्तिम समय हो.
1: अब आजको दिनमा चाहिँ सरकारका गतिविधिहरू होइन, तपाईँहरूको लडाईँ, तपाईँहरूको खिचातानीले चाहिँ सरकार त आफ्नो ढङ्गले चाहिँ अगाडि बढ़िरहेछ नि त, एउटा रफ्तारमा सरकार अगाडि गइरहेछ. प्रतिपक्षीका नाताले सरकारलाई कति नम्बर दिनुहुन्छ? 100 दिन पूरा भयो होइन मधुमास? प्रतिपक्षी दलको नेता
0: सरकारले आफ्नो प्रतिशत भन्दा पनि सरकारले आफ्नो दिनचर्या बिताइरहेको छ, विभिन्न स्टर्न गर्ने नेपाली जनतालाई मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्यो, सम्पत्ति विवरणमाथि, अनि सुकुम्बासीलाई हटायो, सुकुम्बासीलाई हटाएको सरकार असफल भयो त्यसमा, अनि त्यसपछि कसलाई चिठी लेख्ने, कसलाई चुन्ने काम भयो व्यवसायीहरूलाई, जसले राज्यको दायलाई ट्याक्सतिर बाँचेर त्यो विधि प्रक्रिया नपुर्याइकन हो कसैले सम्पत्ति अकुत कमायो, भ्रष्टाचार गर्यो भने चुन्ने, कानुन सम्मत अनुसन्धान गर्ने एउटा पाटो, तर कानुन सम्मतै नगरिकन त्यसमा त स्टन्टमै सरकार बितिरहेको छ जनतालाई.
1: स्टन्ट कसरी? सरकार त सुशासन केन्द्रित छ नि त शैलीजी, सरकार त जनताको भावना अनुसार अगाडि बढ़िरहेको छ, सरकार खुसी छ मैले
0: होइन? ठिक छ, एकदम तपाईँले भन्ने कुरा एउटा पार्ट हो, जनताहरू खुसी छन्, कति खुसी छन्, अब निकट भविष्यमा स्थानीय निर्वाचन हुँदैछ, प्रदेशको निर्वाचन हुँदैछ, सरकार कति अलोकप्रिय भएको छ, कति अलोकप्रिय लोकप्रिय हुँदै गएको छ भने त्यसले मापन गर्न सकिन्छ. अब तपाईँहरू जस्तो 24 घण्टा अन्तर्वार्तामा बस्ने होइन कि, आम सामान्य सड़कमा के अरे मकै पोल्ने नागरिकलाई सरकारको लोकप्रियताका बारेमा सोधौँ, सुकुम्बासी बस्तीको मान्छेलाई सोधौँ, गिटी बालुवा बोक्नेलाई सोधौँ, होइन सड़कमा थर्मस मानेर चिया बेच्नलाई सोधौँ, यो सरकार कति अलोकप्रिय छ लोकप्रिय छ भन्ने कुरा. त्यसैले त्यो एउटा सरकार पूर्ण रूपमा असफल भएको छ सरकारले, तर पूर्ण रूपमा असफल भयो भने 5 वर्ष जनताले म्यान्डेट दिएका छन्. अझै पनि हामी भन्छौँ, नेपाली कङ्ग्रेस पार्टीको सभापतिले पनि भन्नुभएको छ, हाम्रो दलको नेताले पनि भन्नुभएको छ, हाम्रा पार्टीका अरू शीर्ष नेताहरूले पनि भन्नुभएको छ, सरकारले 5 वर्ष हाम्रोसँग टिकाओस्, मुलुकमा स्थिरता दिओस्, स्थायित्व दिऊ, अहिले भएका कमजोरी पनि सुधारोस्, 5 वर्षभन्दा अगाडि निर्वाचन गर्ने वातावरण

0: नमरोस्, सरकार लोकप्रिय हुनुपर्छ, हामी रचनात्मक प्रतिपक्ष, सरकारका हाम्रा काममा खपडी बजाउने, नराम्रा काममा औँला ठड्याउने काम गर्छौं। तर सरकार काम सरकारका अहिलेका क्रियाकलाप हेर्दै गर्दाखेरि सरकार असफल भएको छ। सरकार विधिभन्दा व्यक्तिको सर्वोच्चता, बालेनको सर्वोच्चता, बालेनको बोलीको सर्वोच्चता र पार्टी सभापतिको सर्वोच्चतामा हिँडेको छ। संविधानको सर्वोच्चता भन्दा पनि उसले व्यक्ति केन्द्रित कन्ट्रोल डेमोक्रेसीको पक्षमा सरकार हिँडे जस्तो लाग्छ। तर त्यो कुरालाई औँलो ठड्याएर सरकारलाई ठिक ठाउँमा ल्याउने,
1: सरकारले त भनिरहेको छ काम नगर्ने, भ्रष्टाचार गर्ने, कुशासनतिर लाग्ने, समयमा ठेक्का होइन गरेको समयमा ठेक्का चाहिँ सम्झौता गरेको समयमा चाहिँ नसक्ने होइन जनतालाई दुःख दिने शास्ति दिनेहरूलाई थुनेर भए पनि काम गराउँछौ, भाडा हानेर भए पनि काम गराउँछौ, खुट्टा भाँचेर भए पनि काम
0: गराउँछौ। विधि प्रक्रिया पूरा गरेर कसैलाई भ्रष्टाचार थुन्न पाइन्छ, काम नगर्ने ठेकेदारलाई पनि थुन्न पाइन्छ, तर सरकारको मन्त्री गएर रुखमा बाँधेर खुट्टा भाँच्छु, खुट्टा भाँच्ने काम चाहिँ गर्न पाइँदैन। त्यो संविधानले हाम्रो संविधान कानूनले त्यो बाटोलाई अवलम्बन गरेको पनि छैन। सरकारले गर्ने के हो भने कानूनलाई समातेर, कानूनको विधि प्रक्रिया समातेर गरिबेवा ढङ्गले काम गर्ने, भ्रष्टाचार गर्ने, सुशासनबाट कोही व्यक्ति राज्यलाई सुशासन भन्दा पनि गलत ढङ्गले सम्पत्तिको दोहन गर्यो, भ्रष्टाचारमा लिप्त भयो भने कानून कारवाही गर्न पाइन्छ, जेल हाल्न पाइन्छ, अनुसन्धान गर्न पाइन्छ। त्यो राज्यको कर्तव्य पनि हो, राज्यको दायित्व पनि हो, त्यो संविधान कानूनले स्थापित गरेको मान्यता पनि हो। तर त्यसलाई कानून विपरीत जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ भन्ने कुराले हामीसँग दुई तिहाई छ। दुई तिहाईको जम्मामा यो कानून चाहिँदैन, संविधान चाहिँदैन, नियम चाहिँदैन, बाँच्न पाउने अधिकार सबैलाई छ भन्ने बाटोबाट सरकार हिँड्नुहुन्न, त्यसबाट हाम्रो सरकारलाई सधैँ खबरदारी हुन्छ। सरकार अहिले त्यही बाटोमै हिँडिरहेको छ।
1: जाँदा जाँदै अब रुखै कमजोर बनिरहेको हो कि मौसम अनुसार पातहरू झरिरहेका हुन्?
0: होइन, एउटा कुरा अब त्यो त प्रकृतिको नियम हो। मौसम अनुसार रुख हल्लियो भने त सुकेका पातहरू झर्छन्, नयाँ पातहरू पलाउँछन्, त्यो प्रकृतिको नियम हो।
1: पात मात्र झर्न खोजिरह होइन,
0: अब त्यो त अब सबैले बुझेकै कुरा हो नि। आम नागरिकले
1: रुखै हल्लिरहेछ अहिले,
0: रुख के हल्लिने, रुख सामान्य रुखको यसो हाँगा हल्लाएको सुकेका पातहरू झर्न थाले।
1: यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद रसाइलीजी।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुन्छ नेपाली कंग्रेसका सभामन्त्री प्रकाश रसाइली स्नेही आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: होइन, के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एक मात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460514001।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
9: पर्वत जाने गेट, सहारा एग्रोभेट
10: रेडियो आदि खुला 105.4।

0: विषयमा चारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: पीस होम इन्टरनेट यतिखेर हाम्रो बहसमा नेकपा एमालेका श्यामसद पद्मा रियाल हुनुहुन्छ। रियालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ।
3: सरकारले मधमास पूरा गर्यो, सय दिन पूरा गर्यो, सरकारको सुशासन त तीव्र गतिमा अगाडि बढ़िरहेको छ नि त, होइन? यतिखेर
4: तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ? अब हाम्रो पार्टीको तर्फबाट हामीले सय दिन पुगेका भोलिपल्ट नै हाम्रा आफ्ना धारणाहरू सार्वजनिक गरेका छौं। अब सरकारले पनि आफ्नो उपलब्धिको फेरिस्त सार्वजनिक गरिसकेको छ। अब हाम्रा नजरबाट सरकारको सुशासन भनेको आफ्नोलाई काहा अरूलाई पाहा। आज संविधानले चिनेको जुन अब अख्तियार दुरूपयोग अनुसन्धान छँदै थियो, कोही पदमा हुँदाखेरि अकुत सम्पत्ति कमाएका रहेछन् भने त्यो विषयमा छानबिन गर्ने अनि त्यसपछि त्यसको वास्तविकता पत्ता लगाउने, दोषी रहेछ भने कारवाही गर्ने को निम्ति सिफारिस गर्ने, यी सबै चिजहरू मुद्दा हाल्न सक्ने सम्मका अधिकार अख्तियार दुरूपयोग अनुसन्धानलाई थियो, जुन संवैधानिक निकाय नै थियो। अब त्यसलाई एकातिर पन्छाएर संविधानले नचिनेको असंवैधानिक खालको एउटा आयोग गठन गर्ने काम भएको छ। त्यो गठन गर्दै गरेको आयोगले के भनिरहेछ भने वर्तमान सांसदहरूलाई वर्तमान मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न नपर्ने, पूर्वहरूको पर्ने भनेर। वर्तमानमा त उहाँहरू मात्रै हुनुहुन्छ, पूर्वमा त अरू हुनुहुन्छ, त्यसैले कसलाई गर्न खोजेको भन्ने एउटा सुशासनको तमासा र यो आयोगको नियति प्रष्ट देखिया छ। अरे एउटा संस्थाले राज्यले एक खालको व्यवस्था गरिसकेपछि जहिले पनि न त गौरीबहादुरलाई संविधानले चिन्यो, न त अहिलेको यो सम्पत्ति छानबिन आयोगलाई संविधानले चिन्यो कि, अनि गौरीबहादुर संविधानले नचिनेको आयोगले कसलाई केन्द्रित गर्यो? पूर्व प्रधानमन्त्री केपी ओलीलाई केन्द्रित गर्यो, बिना कारण, बिना प्रमाण, बिना तथ्य लगेर मान्छेको तेजबध गरेर बदनाम गराउने यो के हो भन्दाखेरि सुशासनका नाममा प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने, प्रतिस्पर्धी दलहरूको तेजबध गर्ने, बदनामित गर्ने नियत प्रष्ट देखिएन। त्यसैले यो के भन्ने कुरा नगर्नुहोस्, नियतको कुरा हो। तिमीलाई सफा नियतले भएका कुरा, सुशासन कायम गर्नका निम्ति भएका कुरामा हामी सबै कुरामा सहयोग गर्न तयारी छौं। बदनियतपूर्ण ढंगले शुरूमै देखिएन के गर्न खोज्या हो भन्ने कुरा
3: हो। प्रतिवेदन कार्यान्वयन गर्नु परेन, सरकारले कार्यान्वयन गर्यो नि त, होइन?
4: प्रतिवेदन अनि त्यो केपी ओली मात्रै हो? भदौको 23-24 को घटनामा अनि दोषी ठहर गर्न पर्ने, कारवाही गर्न पर्ने, यत्रो आगा लगाउने अनि त्यत्रो सम्पत्ति ध्वंस गर्ने, त्यत्रा बालबच्चीका बच्चाहरूलाई मार्ने पुलिसले मात्रै चलाएको छ बन्दुक? देखा छैन हामीले?
3: यहाँ
4: हाम्रा फुटेजहरू छैनन्? त्यसै त कसले चलाएर, मैले भन्ने हो, त्यत्रो आयोग बनाउन सक्नेहरूले भन्न पर्यो नि। अनि त्यत्रो विध्वंस भएको छ, 24 गतेलाई एकातिर राखेर अनि 23 गतेको मात्रै प्रतिवेदन ल्याउने, 23 गतेको मात्रै ल्याउँदा पनि केपी ओली अगाडि शुरू गर्ने भनेपछि, अनि तपाईँ यो छानबिन हो, साँचो छानबिन गर्न खोजेको घटनाप्रति संवेदनशील छ सरकार? ठिक छ त, हामीले के भनेका छौँ त, हामीले त अनुसन्धान गर सम्पत्ति शुद्धिकरणमा तानिनु भयो, कुनै प्रमाणले तथ्यले छानबिन गरेर लग्या हो हामीले भनेका छ नि त। के भनेका छौँ हामीले भन्ने पहिली अनि ऊ के भन्छ थुन्ने अनि सुन्ने, पहिले थुन्ने अनि सुन्ने भनेको के हो? बदनाम गराएको होइन, पहिले सुन्न पर्यो, छानबिन गर्न पर्यो, दोषी ठहरेसी लाने हो नि, लग्ने अनि यसलाई दोषी साबित गर्न के पाइन्छ, बनाएको छ, खोजिया छ, भौतारिया छ, म्याथ थपिया छ, अनि पाइन्छ कि पाइँदैन, केमा गर्न सकिन्छ होला, त्यही त भइरहेछ। त्यसैले हामीले कहिल्यै पनि छानबिनको कहिल्यै विरोध गरेनौ, यो तरिकाको विरोध गरिरहेछौ कि पहिले छानबिन गर, कुनै चिज छेड्ला पार्यौ भने कसैलाई पनि नछोड, तर छानबिनका नाममा प्रतिशोध सान्ने कुरा नगर, बदनामित गर्ने कुरा नगर। हरेक मान्छेका स्वाभिमान हुन्छन्, त्यसैले पहिले हेर, अध्ययन गर, सबै चिज तिमीहरूसँग छ, अनि दोषी देख्यौ भने कारवाही गर, निर्दोषी मान्छेलाई लगेर जता पाछे त्यही नगर भनेका छ। राख्नुभएको छ, छानबिन गर्नुभएको छ, हामीले किन राखेका हौ भनेको छ, जसरी ल्याऊ त बेठिक ल्याएका हौ भनेर भनेको छ। अहिलेसम्म खै केही पाइया थाहा पाएको छैन, थप्याएको छ थप्याएको छ थप्याएको छ, अहिलेसम्म केही पाइया छैन। कति राख्नु छ उहाँहरूको धोको पेसि राख्नुहुन्छ र
3: छोड्नुहुन्छ।
4: संचार माध्यम सत्य हो बोमजी, तपाईँहरू जस्ता मान्छे, तपाईँहरू जस्ता संचार माध्यम तथ्यमा बोल्नुहोस्, सक्नुहुन्छ साबित गर्न सक्नुहुन्छ।
3: अकुत सम्पत्ति छैन, उहाँको सम्पत्तिका
4: यस्ता कमले के भन्छ भन्ने कुरा नभन्नुहोस् के मलाई, तपाईँ फेरि त्यही बताउनु छ भने मलाई नसुन्नुहोस्, तपाईँकै आफ्ना कुरा के हो त्यही सार्वजनिक गर्नुहोस् कि, आफ्नो धारणा राख्न बोलाउनु भएको हो भने तपाईँको धारणा मलाई सुनाउनु
3: पर्दैन। तपाईँको विचारमा त्यसो भए
4: कसले भनेको छ, तपाईँलाई चाहियो भने त्यो भनेको छ, छानबिन भने पहिले छानबिन गरेर लानु पर्थ्यो भने हो। अनि तपाईँले 35 बिगा ठगेर भन्न सक्नुहुन्छ, समाचारमा आयो अरे
3: समाचारले,
4: तपाईँलाई एउटा कुरा के
3: मालपानी सञ्चालकले चाहिँ बयान दिनुभयो, मालपानीले चाहिँ उहाँको सम्पत्तिका बारेमा बोल्नुभयो, त्यसपछि उहाँ पक्राउ पर्छ।
4: तपाईँले पढ्नु न, तपाईँले नै बताइदिनु हो भने मलाई नसोध्नुहोस्, मालपानी ल कि मूलपानी ल कि कसले ल त हामी जान्दैनौ कि। मैले भन्न खोजेको कुरा के हो भने, समाचार माध्यमै आएका कुरा सही हो भने समाचार माध्यमले गरे रहेछ नि त छानबिन,
3: त्यसमा केही प्रमाण नभएर सरकारले पक्राउ गरे,
4: समाचार माध्यमले के भन्यो त्यही नै सत्य हुन्छ भन्ने कुरा हुँदैन। समाचार माध्यममा कति सत्य कुरा आउला, कति हल्ला कुरा आउला, तपाईँहरूको खोज्ने काम नै हो नि। जब त्यति समाचार माध्यममा सुन्नु भएछ त, त्यो आएको त भइसक्यो त एक हप्ता 10 दिन, अहिलेसम्म किन नखोजे, खोज्या हो कि होइन भन्ने तपाईँले नि पत्ता लाउनुहुन्थ्यो होला नि त। त्यही समाचारमा लेखे जाए कसैले हो भने आज, त्यसैले समाचारमा आएका कुरा सबै सत्य नठान्नुहोस्। समाचारमा बदमेटपूर्ण ढंगले पनि आउँछन्, कतिपय साँचो पनि आउँछन्, आइसकेपछि साँचो के हो भनेर तपाईँले पनि खोजेर मात्रै धारणा बनाउनुहोस्, मेरो आग्रह त्यति हो।
3: होइन त्यसो भए चाहिँ स्रोत नखुलेको सम्पत्ति अर्थात उहाँको अस्वाभाविक सम्पत्ति नदेखिकन सरकारले प्रतिशोध साधेर पक्राउ गरेर लगे होइन,
4: होइन अकुत सम्पत्ति देखियो भने पदमा बस्दाखेरि अस्वाभाविक ढंगले अकुत सम्पत्ति आर्जन गरेको देखियो भने त्यसको नियमन गर्नको निम्ति होइन अख्तियार दुरूपयोग अनुसन्धान बनाएको, त्यो काम गर्ने नियमनकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो।
3: तर प्रधानमन्त्रीले
4: पदमा हुँदा अधिक सम्पत्ति कमाएको भनेर अनि छानबिन गर्नलाई त्यो बनाउने, त्यो त कुरै गर्नुहुन्छ भने सम्पत्ति शुद्धिकरणको दायराभित्रको कुरै होइन ल, तपाईँले भने विषय नै हो भने त्यो छानबिन गर्ने त अख्तियारले गर्न पर्यो नि। त्यही भएर यो मिल्या छ त अनुसन्धान काम कहिले मिलेर गरेका छैन कि, जे पनि गर्ने जता पनि गर्ने गरेपछि त नियत राम्रो देखिएन।
3: सरकारले भनेको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 5 घण्टा होइन होइन हामी 5 वर्षसम्म थुनेर चाहिँ बहस गर्न चाहन्छौ, फाइलहरू अगाडि बढाउँछौ,
4: किन थुन्ने किन थुन्ने भने किन थुन्ने,
3: आरोप लागेपछि
4: सरकारले थुन्ने हो कि स्वतन्त्रतापूर्वक काम गर्न दिने, उहाँहरूलाई शङ्का लाग्यो नि यो फाइल त्यहाँ हेर भन्ने हो नि, कहीँ शङ्का लाग्छ भने तपाईँहरू यो फाइल हेर्नुहोस् त भने 5 घण्टा 18 घण्टा थुनेर लगेका तीर्थ त एक हप्ता निक्ले त त्यतिखेरिको घटना होइन, त्यत्रो गरेर भाँती गरेर यहाँ मिनटमा पनि जम्मै धरती भाट्छ कि भनेर लगेका तीर्थलाई किन छोड्या त, फेरि राखिरहनु पर्थ्यो नि त एक हप्तामा, तीर्थ त छुट्नु भयो त डिजी छुट्यो होइन,
3: त्यही
4: नाममा अरू राजनीतिक मान्छेलाई जोड्न खोजेको थिएन
3: त्यही
4: केसमा
3: होइन, अब सरकारले
4: त्यसमा पनि तपाईँहरूले सूचना लिनुहुन्न ठिक सूचना, त्यही घटनासित जोडे पनि राजनीतिक मान्छेलाई तान्न सकिन्छ कि भनेर खोजेका थिएनन्,
3: पूर्व प्रधानमन्त्री यसको बारेमा हामीले खबरदारी गरेका छौँ, जर्मन कम्पनीलाई टुटाएर फेरि फ्रान्सिसलाई दिन खोजिएको थियो, थियो नेपाल र जर्मन बीचको सम्बन्ध बिगार्न खोजिएको थियो, खबरदारी गर्यो नि त,
4: त्यसमा ठिक
3: त्यो गलत
4: खबरदारी गरे शक्य हो त,
3: त्यो गलत भयो त्यो चाहिँ,
4: अनि तपाईँहरूले होइन यही भएर साँचा कुरा खोल्नुहोस् कि, साँचा कुरा खोल्नुहोस्, हल्लाका आधारमा नहिन्नुहोस्, सरकारले जे गर्यो जम्मै ठिक गर्यो भनियो भने त तीर्थ अन्यायमा परेन एक हप्ता भयो नि,
3: तपाईहरुले राम्रो काम गरेको भए नेपाली गर्नकाले लगाएर कोठा छुनेर तपाईले माले देशको राम्रो काम गर्ने पार्टी
4: म तमला भन्छु के यसै मान्छे कोठा छुनेर अनि जे गर्न खोजियो आखिर त गलत रहेछ भन्ने कुरा साबित भयो हैन
3: गलत होइन उहाँहरूमाथि अनुसन्धान हुँदैछ तर उहाँहरूले चाहिँ ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढ़िसके पछाडि चाहिँ रवि लामिछाने लगायतले हस्तक्षेप गरेर ठेक्का चाहिँ रोक्न लाउनु भयो अहिले देश देश बीचको जी टू जी टू सम्बन्ध हो भोलि बिग्रिन सक्छ तपाईँहरूको सचिवालयले यस्तो गलत काम
4: नगर्दैन पहिल्यै गर्न पर्दैन एउटा राष्ट्र सेवा गर्न
3: अनुसन्धान हुँदैछ तीर्थ अर्यालमाथि अनुसन्धान हुँदैछ तीर्थ अर्यालले क्लिन चिट पाएको होइन
4: किन नगर्ने गर्ने के अनुसन्धान नगर्ने भनेको हो मान्छेलाई बदनाम नगर भने हो अनुसन्धान गरेर दोषी भए त मैले दोष खानु पर्यो नि
3: भन्नुहोस्
4: के तपाईँले राम्रो गरी छानबिन गर्ने छानबिन गरेर दोषी देखिएपछि कसैका इज्जतका कुरा पनि छैनन् मानका कुरा पनि छैनन् आफूले गरेका कर्मको फल खानै पर्छ बदनामित गर्ने गरी नियत राखेर केही नगर भने हो हामीले के भने
3: भनेपछि अधिनायकताको बाटोमा हिँड्यो अहिलेको सरकार
4: हिँडिरहेछ
3: गलत बाटोमा हिँड्यो तर्साउन खोज्यो जनतालाई त्यसो भए विपक्षीहरूलाई
4: हप्काइरहेछ त तर्साउनु त के तर्साउने हप्काउने हप्काएर अनि आफ्नो शासन लाद्न खोजे होइन
3: सुकुम्बासी समस्या व्यवस्थापन गर्नपट्टि पनि त तम्सिया छ नि त होइन सरकार यतिखेर
4: तपाईँहरू देख्नु भएको छ आशा मान्छे रुँदै हिँडेको हो दुवा दुवाती गरेर हिजो मात्रै भिडियो सार्वजनिक भएको थियो त त्यो नक्कली भिडियो त हो ए अहिले बनाएको भिडियो
3: सुकुम्बासीमाथि निर्मम बन्न पाइँदैन जनतामाथि निर्मम बन्न पाइँदैन
4: त्यही खबरदारी गर्नुहोस् न तपाईँहरू
3: जनतालाई रुवाउन
4: त्यही खबरदारी हामी त गरिरहेछौँ त तपाईँले त्यहाँ साथ दिनुहोस् न जनताको पक्षमा बोल्नु न पीडितका पक्षमा बोल्नु न
3: यो आजको समस्या होइन
4: हल्लाका पक्षमा नबोल्नुहोस् न
3: तपाईँहरूले भोट ब्याङ्क बनाएर राख्या हो हिजो सुकुम्बासी बस्तीहरूलाई यो देशमा होइन
4: यही हो त्यही इन्ट्रेस्ट राखेर आग्रह प्रश्न नगर्नुहोस् तपाईँ आग्रह प्रश्न नगर्नुहोस् आज सुकुम्बासीसित जोडिएको जे समस्या छ
3: कति हुकुम्बासीहरूको त भागमा भयो
4: सरकारलाई गर्नुहोस् खबरदारी गर्नुहोस् तपाईँ चाहिँ विषय अन्त मोडेर जटिल विषयहरू जनता पीडित भएका कुराहरू तपाईँ जस्ताले लुगाइरहनु भएको छ
3: हुकुम्बासी
4: छन् भने हुकुम्बासीलाई कसले दिने भनेको छ
3: त
4: हुकुम्बासी पहिचान गरेर तपाईँहरूको यहाँ होइन होइन भन्ने अनि जो सुकुम्बासी हुन् तिनलाई दीर्घकालीन ढङ्गले बस्ने ठाउँको ठेगान गरेर होइन आज गल्ली गल्लीमा रोएर बसेका छन् चोक चोकमा अलपत्र परेका छन् डाँको छोरेका छन् कोही मृत्युवरण गरेका छन् कोही उहाँ चाहिँ उसमा खोला हामफाले छन् पीड़ा नभई मान्छेले त्यसो गर्छ तपाईँहरूको त्यहाँ ध्यान नजाने हुकुम्बासी थिए नि त भने
3: हुकुम्बासी
4: बोलेका छ हामी हुकुम्बासीको त आफ्नो बहिनी ठाउँ छ गइसक्यो होला नि सुकुम्बासीको ठाउँ नपर होला नि खोला समातेर खोला हामफालेको
3: बसेर
4: यसरी पुस्तै गरेर हिँडेको मान्छे पोका पारेर कस्ता गरेर गएर बस्न पाइन्छ तपाईँको घर बस्न दिनुहुन्छ
3: अनि सुकुम्बासीका बिचल्ली छन् पीड़ा छन् मैले हामी हिजो मात्रै अधिकार सम्पन्न भएको सभ्यता अध्यक्षसँग कुराकानी गरेका छु तपाईँहरूसँग दया छैन माया छैन यो देशका नागरिकलाई लखेट्ने भोगभोगै राख्ने खाना नदिने खबरदारी गरेका छौँ हामीले
4: त्यही हो गर्ने आजको प्रमुख काम भनेको त्यो बिचल्लीमा परेका सुकुम्बासीको व्यवस्थापन गर्न सरकारलाई
3: जान जाँदै अहिलेको सरकारलाई 100 कति नम्बर दिनुहुन्छ
4: म काफी जाँच्ने मान्छे होइन राष्ट्रियता परराष्ट्रमा व्यापक विचलन छ विकासका कुरा केही कुरै अगाडि बढ़िरहेको छैन सरकारले जे जे भन्यो भन्ने एउटा गर्ने अर्को भइरहेछ एकदमै दम्म घमण्डले धेरै भरिरहेछ आज त्रासीपूर्ण वातावरण बनाएर तपाईँ हेर्नुहोस् कस्तो खालको अधिनायकवादी उहाँहरू चाहिँ आफूहरू युवा नयाँलाई चाहिन्छ जान्नेलाई छान्नुपर्छ भन्नुहुन्छ आफ्नो पालो आएपछि अनि आफ्नै घन्टी चिन्हबाट चुनाव लडेकालाई नियुक्ति गर्नुभएको छ विद्यार्थी संगठन जस्ता संगठनहरू चाहिँ आफूहरूले राजनीति गर्ने डङ्का पिटेर मन्त्री सांसदहरू छानी अरूलाई चाहिँ त तिमीहरू राजनीति गर्न पाउनु भनेर बन्द गरिदिने लोकतन्त्र बोल्ने स्वतन्त्रता संगठित हुने स्वतन्त्रता खोज्नु अधिनायकवादी होइन त्यसैले
3: महिलाहरूका लागि निलो बस चल्दैछ नि त होइन अब ब्लू बस चल्दैछ नि त
4: निलो बस पनि उहाँ खुब राम्रो काम गर्दै हुनुहुन्छ तपाईँले हिजो मेरो संसदको भाषण सुन्नु होला निलो बस भनेको पुराना बसमा रङ फेरेको अहिले ल्याएको नयाँ बस हो त्यो पुरानो साझा बसलाई नयाँ बनाउन खोजेको र हामीले ल्याम भन्ने देखाउन खोजेको त्यही हो नि हिजोदेखि उनीहरूले नै गरिसके साझा बसोलाई पनि हाम्रो निलाम हुँदैन जसले भने हामी इनोभा लाउँदा हरियो बनाउँछौँ भने उनीहरूले निकालिसकेका छन्। त्यसैले कुनै पनि हिसाबले सरकारले जसरी 100 दिनमा हामी चाहिँ एकदमै आमूल परिवर्तन गर्छौँ भनेर डाङको डङ्का पिटेका थियो जिकिर गरेका थियो त्यो पूरा गरिदिएको भए आमूल परिवर्तन भएको भए जनतालाई सुविधा हुने देशको लागि फाइदा हुने काम गरिदिए भए हामी खुसी नै हुन्थ्यौँ। त्यत्रो डङ्का पिट्या त देशको स्वाभिमानलाई कमजोर बनाउने देशको सार्वभौमतालाई कमजोर बनाउने आज सुस्तामा हेर्नुहोस् त प्रधानमन्त्रीको बोलीसँगै होइन सुस्ताको समस्या आएको सुस्तामा त्यहाँ बुन्नुहोस् त माइतीघर मण्डल लगाएर त्यहाँका जनताका कुरा सुन्नुहोस् एकपटक तपाईँहरू जस्ता मान्छे सुस्तामै भिजिट गर्नुहोस् अनि त्यो कुरो ल्याएर सरकारलाई भन्नुहोस् द्विपक्षीय कुरा दुई देशको कुरा अब त्यहाँका स्थानीय नागरिकले गर्न सक्छ सरकारले आफैले उत्पन्न गरेको समस्या आफै गएर मिलाउन परेन हो त्यो कुरा गर्नु नि तपाईँहरूले सुस्ताको समस्या समाधान गर्नु पर्यो जनता त्यहाँ शान्तिपूर्ण ढङ्गले बस्न पाउनु पर्यो यी विषय होला नि एजेन्डा। त्यसैले सरकार 100 दिनका जुन उपलब्धि जसरी पहिले डङ्का पिटेर हामी 100 दिनका 100 काम भनेर शासकीय सुधारसित जोडिएर ल्याएको त्यसमा सरकार सफल हुन सकेका छैन सरकार सुकेको छ डरलाग्दो गरी राष्ट्रियता सुकिया छ। हाम्रो कुरा यही हो सरकार सोचियो सरकारले राम्रो काम गरोस् सरकार स्थिर बनोस् यो त्रासदीपूर्ण वातावरणको अन्त्य गरोस् निजी क्षेत्रले काम गर्न पाउन पर्यो अरूले राम्रो ढङ्गले बोल्न पाउन पर्यो सुशासन कायम गर्न तथ्यमा उभिएर गर्न पर्यो हाम्रो अभियान हुन्छ हाम्रो साथ हुन्छ यही हाम्रो कुरा।
3: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद पद्मा अर्यालजी नमस्कार। नेकपा एमालेकी नेत्री पद्मा अर्याल सांसद आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्रामपछि पुनः उपस्थित।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू
6: दाँत तथा मुखको परीक्षण
5: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
5: दाँत टल्काउने
6: मुख गनाउने समस्याको उपचार
5: दाँत रङको सिमेन्ट भर्ने
6: दाँतको जरेदेखिको उपचार
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
6: साधारण दाँत निकाल्ने
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
5: गिजाको शल्यक्रिया
6: कृत्रिम दाँत राख्ने
5: दाँत रङको वा मेटलको खुल लगाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 063590025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
7: रेडियो आदि खुला 105.4
8: विरुद्धमा अपराधमा संलग्न भएको एउटा गम्भीर घटना हो र यो घटनाको लागि हामी 2080 सालदेखि निरन्तर राज्यको र पीड़ितको पक्षमा उपलब्ध गर्दै आयौँ। बस परिवारमा हामीले पनि भाग लिएको हुँदाखेरि म मुद्दाको तथ्य र यसमा भएका कानूनी अवस्थामा मात्र सीमित रहन चाहन्छु किनभने म आफै बस परिवारी हुँदाखेरि पूर्ण सजाय आइ नसक्दाखेरि मैले बोल्न उपयुक्त हुँदैन। तर यो प्रश्न के हो भन्नुहुन्छ भने यसमा ठगी लिखत सम्बन्धी कसुर राज्य विरुद्धको अपराध संगठित अपराध र एकीकृत कसुर लगायतका ती कसुरहरू जोडेर नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आश्वासन दिएर प्रलोभनमा पारेर रकम संकलन गरेको घटना हो यो। र यो घटनामा राज्यले अभियोग लगाउँदाखेरि लिखित सम्बन्धी कसुर ठगी राज्य विरुद्धको अपराध संगठित अपराध एकीकृत कसुर लगाएर अभियोग लगाएको थियो र अहिले राज्यका मुख्य तहमा बसेका तत्कालीन गृहमन्त्री भनौँ उप प्रधानमन्त्री भनौँ परराष्ट्र गृह सचिव भनौँ लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेको छ भनेपछि पहिलो पटक हामीले नेपालको राजनीतिक इतिहासमा भनौँ या कानूनी इतिहासमा राज्यका उच्च पदस्थमा बसेका व्यक्तिहरूले राज्य विरूद्ध गरेका अपराधमा यो पहिलो पटक देशले सजाय गर्न गइरहेको छ र यसलाई हामीले कानूनको सुखद शुरूआतको रूपमा मैले आकलन गरेको छु र यसमा राज्यका मुख्य व्यक्तिहरू जो संलग्न हुनुहुन्थ्यो तत्कालीन गृहमन्त्री भनौँ वा तत्कालीन गृह सचिव भनौँ वा तत्कालीन तपाईँको उप प्रधानमन्त्री भनौँ उहाँहरूको संलग्नता देखिएर राज्यले सजाय गर्न जाँदै गर्दाखेरि आज हामी कानूनी राज्यको प्रत्यावर्तिमा एक कदम अघि बढेको भनेर चाहिँ हामीले आकलन गर्नुपर्छ।
3: अब यो मुद्दाको प्रकृति के हो, यसलाई कसरी चाहिँ नागरिकलाई अनागरिक बनायो, के भयो चलखेल, होइन त्यहाँ चाहिँ तत्कालीन बेलाका सरकार र सत्तामा रहेका व्यक्तिहरूका नाम पनि जोडिया थिए, होइन उहाँहरूलाई केही उन्मुक्ति दिइयो, त्यो सबै आर्जु राणा देउवा लगायतका नामहरू के भए?
8: यस्तो हुन्छ, हामीले एउटा कुरा के मान्नु पर्यो भने तत्कालीन राज्य व्यवस्थाले अभियोजन लगाउँदाखेरि तत्कालीन राज्य अभियोजन लगाउँदाको अवस्थामा पनि राज्यले केही व्यक्तिलाई अभियोग लगाएन, हेर्नुहोस् त्यहाँ पृष्ठ रूपमा मुद्दामा केही व्यक्तिहरूको नाम जोडिएको देखिन्छ। तर हामीले अहिले के आकलन गर्नु भएन भने फैसला गर्दै जाँदाखेरि चाहिँ तत्कालीन प्रधानमन्त्री केपी ओली, आर्जु राणा, रामबहादुर थापा लगायतका व्यक्तिको नाम चाहिँ जोडिरहेको देखिन्छ, हेर्नुहोस् त जोडिँदै आउँदै गर्दाखेरि हामीले एउटा कुरा के मान्नु पर्यो भने उहाँहरूलाई तत्कालीन नेपाल सरकारको तर्फबाट अभियोजन हुँदाखेरि अभियोग उहाँलाई लगाइ नलगाएपछि अदालतले फैसला गर्दाखेरि अभियोग दायीमा नाम उल्लेख नभएका व्यक्तिलाई सजाय गर्न मिल्दैन। तर यसमा एउटा बाटो के रहन्छ भन्नुहुन्छ भने हिजो का अवस्थाहरूलाई हेर्दाखेरि पनि अभियोग पत्रमा उल्लेख नभएका नामहरूलाई सजाय गर्न नमिल्ने हुँदाखेरि अब थप अभियोग भोलि आउन सक्ने अवस्था पनि रहन्छ, वा पीड़ित पक्षले वा राज्य आफै सक्रिय भएर सर्वोच्च अदालतमा रिट दायर गरेर यी व्यक्तिहरूमाथि पुनः हामी अभियोजन गरौं भनेर अर्को प्रक्रिया जान पनि सकिन्छ। त्यो कानूनी प्रक्रिया भयो र त्यो कानूनी प्रक्रिया बमोजिम भोलि उपचार खोज्ने र थप अपराधमा संलग्न भएका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने बाटो जीवित छ। र आज यो मुद्दा फैसला हुँदै गर्दाखेरि ती व्यक्तिहरूलाई किन सजाय गर्न सकिएन भन्दाखेरि चाहिँ अभियोजन प्रक्रिया तत्कालीन सरकारी वकिल कार्यालयबाट ती व्यक्तिहरूलाई उन्मुक्ति दिएर संलग्न नगरिकन ल्याएको हुँदाखेरि, किनभने पूरक ल्याउँदा मुद्दा चल्दै जाँदाखेरि पूरक ल्याए अभियोग ल्याएको भए पनि हुन्थ्यो, पूरक अभियोग पनि नल्याएको कारणले गर्दाखेरि आज ती व्यक्तिहरूमाथि आजको फैसलाले सजाय गर्ने अवस्था रहेन, त्यो कानूनको क्षेत्राधिकारभित्र पर्दैन, हाम्रो राज्यको कानूनी प्रणालीमा त्यसरी अभियोग उल्लेख नभएका सजाय गर्नु।
3: अब जस्तो नाम जोडिएका अन्य नेताहरू होइन अन्य व्यक्तिहरूलाई पनि यो मुद्दामा फेरि राज्यले सक्रियता देखायो भने तानिन सक्ने सम्भावना बाटो खुला छ।
8: हो, यसलाई यसरी हेरौँ, मोहम्मद अफ्ताबको मुद्दा त सरकारी वकिल नचल्ने निर्णय गरेको थियो नि त सुरुमा, तर सर्वोच्च अदालतले परामर्देश जारी गरेर फेरि अनुसरण गर्नु भनेर गरेको कारणले सुरु भयो। त्यसरी नै ती व्यक्तिहरूमाथि सर्वोच्च अदालतले भोलि परामर्देश जारी गरेर यी व्यक्तिहरूको पनि सुनवाई देखियो, केहीलाई सजाय गरेर केहीलाई नगरेको मिल्दैन, त्यसो हुँदाखेरि फेरि अनुसरण गर्नु ती व्यक्तिमाथि पनि भनेर आदेश दियो भने त्यो आदेश भएको चाहिँ अर्को अभियोग र अर्को अनुसन्धान भयो, ती व्यक्तिहरूमाथि फेरि सजाय हुने बाटो चाहिँ कानुनी रूपमा जीवित छ।
3: अब यो चाहिँ नागरिकलाई अनागरिक कसरी बनाइयो, यसमा चाहिँ कतिसम्मको घोबला घोटाला भएको जस्तो छ यो प्रारम्भिक तथ्याङ्कमा तपाईँले किन मुद्दालाई हेर्नु भएको छ, होइन कतिसम्मको चाहिँ चल्दै भएको छ?
8: यस्तो हुन्छ, के छ यसमा भन्नुहुन्छ भने विदेशी तेस्रो मुलुकमा भुटानी शरणार्थीलाई स्थापित गराउनका लागि युएनएचआरले जुन प्रतिवेदन नेपाल सरकारसँग संकलन गरेको थियो, नामावली संकलन गरेको थियो, नामावलीमा चाहिँ के गरियो भने वास्तविक भुटानी शरणार्थीदेखि बाहेक तत्कालीन भुटानी शरणार्थीमा रहेका टेकबहादुर टेकप्रसाद रिजाल सहितका भुटानी शरणार्थी नेता र नेपालका अहिले मुद्दामा देखेका केही नेताहरूले के गर्नुभएको रहेछ उहाँहरूले भन्दाखेरि चाहिँ नेपाली नागरिकहरूलाई भुटानी नागरिक सरहको सूचीकृत गरेर प्रमाणपत्र दिएर उहाँहरूसँग रकम संकलन गरेर अमेरिका तेस्रो मुलुक अमेरिकामा चाहिँ नेपाली नागरिकलाई भुटानी नागरिक सरह स्थापित गराउनको लागि त्यहाँ स्थापना गराउनको लागि त्यहाँ पठाउनको लागि रकम संकलन गरेको देखिन्छ। त्यसो हुँदाखेरि यो के हो भन्दाखेरि चाहिँ देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर ती नागरिकलाई बेचेर तीसँग पैसा रकम संकलन गरेको अपराध हो, हेर्नु। त्यसो हुँदाखेरि यो अपराधमा अब कति सजाय कसुर ठहर भइसक्यो, कति सजाय हुन्छ भन्ने कुरा 29 गते अब सुनवाईको मिति छ अर्को, त्यसमा कसलाई कति सजाय हुन्छ भन्ने कुरा आयो। र यहाँ अर्को गम्भीर कुरा हामीले के मान्नुपर्छ भने ठगी सम्बन्धी अपराध कृत्य संगठित र संगठित अपराध सँगसँगै एकीकृत कसुरलाई पनि लगाएको अवस्थामा हामीले एउटा कुरा विश्वस्त के हुन्थ्यो, अरू मुद्दाहरूमा के हुन्थ्यो भन्नुहुन्थ्यो भने दुई वा सोभन्दा बढी अपराध भएका मुद्दामा सबैभन्दा बढी सजाय जुन्न हुन्थ्यो, त्यस त्यो चाहिँ कार्यान्वयन हुन्थ्यो। तर यहाँ चाहिँ संगठित अपराध र एकीकृत कसुर लगाएको हुँदाखेरि यहाँ ती कैद हद हुँदैन. हद भनेको के हो भन्नुहुन्छ भने दुईटा सजाय, ठगीमा 4 वर्ष भयो, लिखतमा 7 वर्ष भयो भने ठूलो अङ्क 7 भयो, 7 वर्ष कैद हुने व्यवस्था हुन्थ्यो. तर त्यो अब यहाँ छैन कानूनमा. र यो कानूनले के भयो भने ठगीमा 3 वर्ष भयो मानौ, 7 वर्षमा भन्दा भनेको कारणले 3 वर्ष पनि हुनसक्छ, 2 वर्ष पनि हुनसक्छ. ठगीमा भएको सजाय, लिखत सम्बन्धी कसुरमा भएको सजाय, राज्य विरुद्धको सजायमा जुन सजाय हुन्छ त्यसमा मुख्य योजनाकार जसले देशका नागरिकलाई वा देशमा अर्थ लाभ गर्नको लागि नाफा कमाउने उद्देश्यले गैर कानूनी लाभ लिनका लागि योजना बनाएको हुन्छ ती व्यक्तिहरूलाई मूल कसुरमा भएको सजायको 50% सजाय
9: चाहिँ. अहिले हाम्रो गर्नेमा 7 बजेको छ.
10: समयको साथमा जितु सुनचाँदी पसल
11: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
10: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4. आफ्नो ख्याल राख्नुहोस् है.

0: नमस्कार। बिहान 7 बजेको आन्धी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आन्धी खोलाको समाचारमूलक प्रस्तुति आन्धी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। डिभिजन भवन कार्यालय स्याङ्जाद्वारा 36,620 बिरूवा उत्पादन 22,000 भन्दा धेरै वितरण। रामनदी धाममा कार्तिक 28 मंगसिर 13 गतेसम्म धार्मिक महोत्सव हुने र पर्वतको फलेवास क्षेत्रमा सीसीटीभी क्यामेरा विस्तार। डिभिजन वन कार्यालय स्याङ्जाले यो वर्ष 36,620 बिरूवा उत्पादन गरेको छ। कार्यालयले उत्पादन गरेका बिरूवा यहाँका पालिका, ओडा, समूह, विद्यालय, कृषकहरूलाई वितरण गर्दै आएको छ। कार्यालयले वर्षेनी असार श्रावण महिनामा बिरूवाहरू वितरण गर्दै आएको छ। यो वर्ष उत्पादन गरिएको बिरूवा मध्ये 22,000 भन्दा धेरै वितरण गरिसकिएको सूचना अधिकारी एवं वन अधिकृत रूखमागत सुवेदीले बताउनुभयो। कार्यालय तथा कार्यालय धातमा रहेका सब डिभिजन कार्यालयहरूले उक्त संख्यामा बिरूवा वितरण गरेका हुन्। यो वर्ष रैथाने प्रजातिका बिरूवाहरू कार्यालयले उत्पादन गरेको थियो। कार्यालयले डाले प्रजातिका बहुपयोगी जड़ीबुटी तथा फलफूल रैथाने प्रजातिका बिरूवाहरू उत्पादन गर्दै आएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, यो वर्ष हामीले रैथाने बिरूवाहरू उत्पादन गरेका थियौं। जड़ीबुटी र फलफूल जन्य डाले काठजन्य बिरूवा उत्पादन गरेका थियौं। असार 15 बिरूवा वितरण शुरू गरेका हौं। भदौ 2 हप्तासम्म वितरण गरिनेछ। गत वर्षको बाँकी 15,000 बिरूवा समेत कार्यालयले वितरण गरेको छ। कार्यालयबाट बिरूवाहरू निशुल्क वितरण हुँदै आएको छ। पालिका, ओडा र समूहहरूले कार्यालयबाट ल्याएर आफ्ना नागरिकलाई वितरण गर्दै आएका छन्। डाली घाँस अन्तर्गत राईखनियो, निमारू, बडहर, काठ प्रजाति अन्तर्गत चाँप, सौन्दर्यका लागि लगाइने कल्की, धुपी र कपूर, जड़ीबुटी तथा फलफूल जन्य निम, हर्रो, खयर, टिमुर, लप्सी, अम्बा, अमला लगायतका बिरूवा कार्यालयले वितरण गर्दै आएको छ। यो वर्षको अहिलेसम्म 771 जनाले हस्ताक्षर गरी बिरूवा लगेका छन्। पछिल्लो समय यहाँका राजमार्ग र सड़क छेउछाउ हराभरा बनाउन समेत डिभिजन वन कार्यालयबाट बिरूवाहरू लैजाने क्रम बढ़ेको छ। यस्तै विद्यालय परिसर र विद्यालय तथा कार्यालय परिसरमा पनि जड़ीबुटी जन्ने बिरूवाहरू लगाउने क्रम बढ़ेको छ। त्यस्तै विभिन्न कृषक समूह, ओडा, पालिका, संघ संस्था, आमा समूह र क्लबले पनि वन कार्यालय बिरूवा लैजाने गरेका छन्। समूह बाहेक व्यक्तिगत र कृषि तथा पशुपालन गरेका कृषकले पनि घाँसका निमित्त बिरूवाहरू कार्यालयमा माग गरेर लैजाने गर्छन्। कालीगण्डकी नदीको किनारमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल रामनदी धाममा आगामी कार्तिक 28 गतेबाट मंगसिर 13 गतेसम्म ऐतिहासिक धार्मिक महोत्सवको आयोजना हुने भएको छ। रामनदी धाम संस्कृत गुरूकुलममा रहेका बटुकहरूको व्यवस्थापनमा गलाइन 1 रहेको गुरूकुलमले धार्मिक महोत्सवको आयोजना गरेको हो। धार्मिक महोत्सवमा श्रीमद भागवत महापुराण, श्री रामचरण पादुका पूजन, विशाल शालग्राम महापूजन, पितृ उद्धारार्थ 5 करोड़ दीप प्रज्वलन हुने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख गुरूप्रसाद भट्टराईले रामनदी धामको समग्र विकास, धार्मिक पर्यटन प्रवर्धन र आध्यात्मिक चेतना जगाउने उद्देश्यका साथ यो महोत्सव हुने विश्वास व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भागवत अलंकार प्रख्यात कथावाचक नेत्र प्रसाद पराजुलीले धार्मिक महत्वको समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक, सांस्कृतिक र नैतिक मूल्य मान्यताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले धर्म र सांस्कृतिक संरक्षणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महोत्सवलाई सफल बनाउन सम्पूर्ण भक्तजन र स्थानीयवासीलाई सक्रिय सहभागिताको लागि पनि आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, महोत्सव अवधिभर श्रीमद भागवत कथा, भजन कीर्तन, धार्मिक प्रवचन, पूजाआजा तथा विधिविध आध्यात्मिक कार्यक्रमहरू हुनेछन्। कालीगण्डकीको पावन क्षेत्रमा हुन गइरहेको यो महाकुम्भमा देश विदेशबाट लाखौं भक्तजनको उपस्थिति रहने आयोजकको अनुमान छ। कार्यक्रम विष्णु देवानन्द सरस्वतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी विष्णु प्रताप खाँड लगायत संचारकर्मी, बुद्धिजीवी र धार्मिक अभियन्ताहरूको सहभागिता थियो। मापदण्ड विपरीत निर्दय ढंगले चौपाय ढुवानी गरिरहेको ट्रक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति 11 बजे फेन्दीखोला गाउँपालिका 2 स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेन्दीखोलाबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा गलाङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको 01006-35-37 नम्बरको ट्रक रोकी जाँच गरेको थियो। ट्रकमा 25 वटा भैंसी र पाडा, 4 वटा बाख्रा गरी 29 वटा चौपायलाई ट्रकको छतमा मा राखी प्रचलित मापदण्ड विपरीत र निर्दय ढंगले ढुवानी गरिरहेको अवस्थामा फेला पारेपछि ट्रक सहित चौपाय नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सैन्यका सूचना अधिकारी रमेश दत्त अवस्थीले बताउनुभयो। घटनामा संलग्न चौपायका जिम्मेवार धनी सैन्यको गल्याङ नगरपालिका 11 निवासी 40 वर्षीय ईश्वर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उहाँ विरूद्ध पशु पंक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय सैन्यबाट 5 दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइ रहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा बढ़दै गएको चोरी, डकैती, लुटपाट, हत्या र सवारी दुर्घटना जस्ता घटनाहरू न्यूनीकरण गर्नका लागि पर्वतको फलिवास नगरपालिकाका विभिन्न क्षेत्रमा सीसीटीभी निगरानी प्रणाली विस्तार गरिएको छ। दैनिक ठूलो संख्यामा सर्वसाधारणको आवाज जावत हुने भएकाले सुरक्षा चुनौती बढ़दै गएपछि सीसी क्यामेरा जडान गरिएको वडा अध्यक्ष नवीन कुमार श्रेष्ठले बताउनुभयो। देवीस्थानको कमले बजारदेखि ढिकासम्मको क्षेत्र पुरानो तथा व्यस्त व्यापारिक केन्द्र हो। त्यहाँ बैंक तथा वित्तीय संस्थाहरू, सुनचाँदी पसल, टिकट काउन्टर लगायतको व्यवसायहरू सञ्चालनमा छन्। स्थानीय व्यापारीहरूले बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान भएपछि व्यवसाय सञ्चालन थप सुरक्षित र सहज हुने अपेक्षा गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी न्याय परीक्षक विजय यादवले सीसीटीभी क्यामेरा आधुनिक सुरक्षा व्यवस्थापनको प्रभावकारी माध्यम भएको बताउनुभयो। फलिवास नगरपालिका प्रमुख गंगाधर तिवारीले ग्रामीण क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै शहरीकरण उन्मुख वडाहरूमा सीसी क्यामेरा जडान गर्दै लैजाने योजना रहेको बताउनुभयो। फलिवासका मुडिकुवा, खानीगाउँ, देवीस्थान, शंकर पोखरी, कार्कीनेटा लगायतका क्षेत्रमा सीसी क्यामेरा विस्तार गरिने उहाँको भनाइ छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: बुटवल पावर कम्पनी लिमिटेड गल्याङ सैंजाको सूचना। मिति 2083 साल असार महिनाको 25 गतेका दिन आँधीखोला जलविद्युत केन्द्रको ड्याममा अति आवश्यक मरमत कार्य गर्नुपर्ने भएकाले उक्त दिन बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म पावर हाउस बन्द रहने हुँदा आखुवाको सिंचाई नहरमा पानी बन्द रहनेछ। साथै बीपीसीबाट विद्युत आपूर्ति भइरहेको क्षेत्रहरूमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति गरिनेछ। कुनै कारणवश राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित भएमा ग्राहकहरूको विद्युत आपूर्तिमा समेत विद्युत अनियमित हुने बेहोरा सहर्ष जानकारी गराउँदछौ। बुटवल पावर कम्पनी लिमिटेड गल्याङ स्याङ्जा।

रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। म्याग्दीको रघुगंगा गाउँपालिका चार दगनाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दगनामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटाव नियन्त्रण गरिएको हो। संघीय सरकारले विनियोजन गरेको 3 करोड़ बजेटबाट दगनाम गाउँको फेन्दी, कान्छी गाउँको फेन्दी, पानाकोट र कुम्मा खोलाको किनारमा तटबन्ध निर्माण गरिएको रघुगंगा गाउँपालिका चारका वडाध्यक्ष बबिन गर्बुजाले बताउनुभयो। भिरालो पाखामा रहेको दगनाम गाउँ पहिरो र कम्मा खोलाको कटान जोखिममा परेको थियो। उहाँले भन्नुभयो, ग्याबेन पर्खाल र तटबन्ध निर्माण गरेपछि पहिरो, बाढ़ी र कटानको जोखिम घटेको छ। 100 भन्दा बढ़ी घर परिवारको बसोबास रहेको दगनामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेका वडाध्यक्ष गर्बुजाले बताउनुभयो। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँडदेखि दगनाम हुँदै दर्मिजा, चिमखोला, कुइने मंगलले जोड़ने सड़कलाई पनि सुरक्षित बनाइएको छ। उक्त योजना निर्माणका लागि 2,25,59,929 हिमालय कन्ट्रक्सन ताण्डपेश्वर हिमालयन वेल्डर्स जेवीले 2082 फागुन 29 गते ठेक्का सम्झौता गरेको थियो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजंग गुरूङले योजना मार्फत 3,753 घनमिटर ग्याबिन पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको बताउनुभयो। यही असार 19 गतेसम्मको ठेक्काको म्याद रहेको आयोजना निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको हो। निर्माण कम्पनीका प्रतिनिधि रविन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका बावजूद पनि सम्झौता लगत्तै निर्माण सामग्री व्यवस्थापन, मजदूर उपकरण परिचालन गरेर निर्धारित समयभन्दा अगाडि नै योजना सम्पन्न गरी जिम्मेवारी पूरा गरेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तरहीन करिब 400 किलोग्राम मह जस्तो देखिने अखाद्य पदार्थ बरामद गर्न गरी नष्ट गरेको छ। प्रहरीले गत जस्तो 27 गते राति रेशुङ्गा नगरपालिका 8 स्थित बुढाथोकी बस पार्कबाट मह जस्तो देखिने उक्त पदार्थ बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब परीक्षक वीरेन्द्र बेरी विश्वकर्माका अनुसार मह बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त पदार्थहरू नियन्त्रणमा लिएर नमूना परीक्षणको लागि खाद्य प्रविधि तथा गो नियन्त्रण कार्यालय तानसेन पठाएको थियो। परीक्षण प्रतिवेदनमा नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्ड अनुसार नभएको उल्लेख भएपछि उक्त अखाद्य पदार्थ नष्ट गरिएको हो। जिल्ला प्रशासन कार्यालय गुल्मी, रेशुङ्गा नगरपालिका तथा उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा प्रहरी कार्यालय परिसरमा उक्त अखाद्य पदार्थ विधिपूर्वक नष्ट गरिएको हो। प्रहरी नायब परीक्षक विश्वकर्माले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने गुणस्तरहीन खाद्य वस्तुको उत्पादन, बिक्री, वितरण र ओसार पसार भए सूचना दिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। डिभिजन वन कार्यालय सेङ्जाद्वारा यो वर्ष 36,620 बिरूवा उत्पादन, 22,000 भन्दा धेरै वितरण। रामनदी धाममा कार्तिक 28 मंगिर 13 गतेसम्म धार्मिक महोत्सव हुने र पर्वतको फलिवास क्षेत्रमा सीसीटीभी क्यामेरा विस्तार। आँधी खोला खबर सकियो। साँझ 6:30 अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षीबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गुड मर्निङ आदि खोलाको आजको यो नयाँ बिहानी नयाँ श्रृंखलामा प्रविधि कक्षबाट अशोकसँगै म कला कार्यक्रम गुड मर्निङ आदि खोला यहाँहरूले रेडियो आदि खोला 105.4 मेगाहर्ज र त्यसै गरी हाम्रो वेबसाइट www.radioandikhola.org हाम्रो पात्रो एपमा पनि यहाँले सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ आदि खोला हरेक दिन बिहान 7:15 बजेबाट 7:30 बजेसम्म आउने गर्छ, जहाँ यहाँको लागि हामीले 12 राशिफलको विषयमा जानकारी गराउँछौ र सँगसँगै तपाईँको शुभकामना बधाई र प्रशंसाहरूलाई पनि हामीले एकैसाथ स्थान दिने जम्मको गरेका हुन्छौं। हजुर आउनुहोस् अहिले भने कार्यक्रमको शुरूआत गरौं। हाम्रो पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असार महिनाको 25 गते, तदनुसार सन् 2026 जुलाई महिनाको 9 तारीक बिहिबार असार कृष्ण पक्षको नवमी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूका लागि परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ, छोटो समयमा फाइदा उठाउन सकिनेछ, अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखारता आउनेछ, उपहार र खानपानले दिन आनन्दमय रहनेछ, परिवारजनको साथले उत्साह जगाउला, अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउने मौका छ, सेवामूलक कामले नाम दाम र प्रतिष्ठा दिलाउनेछ। वृष राशि हुनेहरूका लागि दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला, अवसरका लागि केही दौड़धूप गर्नुपर्ने देखिन्छ, आकस्मिक खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ, अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति पनि आउन सक्छ, समय दिन नसक्दा अध्ययनमा पछि परिएला, आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउँछ, खर्च लागि पनि गरेका कामबाट भने तत्कालै फाइदा नहुन सक्ने योग देखियो। मिथुन राशि हुनेहरूका लागि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ, थोरै लगानीबाट नाफा उठाउन सकिएला, परिश्रमको फल प्राप्त हुनका साथै आय आर्जनका स्रोतहरू बढ़नेछन्, व्यापार तथा साझेदारीमा मनकै लाभ हुनेछ, महत्वाकांक्षी कार्यहरू शुभारम्भ गर्ने समय छ, उठ्नुपर्ने रकम हात लागि हुनेछ भने पछिका लागि लगानी गर्न सकिनेछ। कर्कट राशि हुनेहरूका लागि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिएला, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला, पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ, चुनौती पछ्याएर पनि नयाँ काममा जग बसाउने मौका छ, परिश्रम गरे पनि समय फलदायी रहनेछ भने भूमि र पशुधनबाट लाभ मिल्नेछ। सिंह राशि हुनेहरूका लागि परिस्थितिवश केही समस्यामा अल्झिनु पर्ने देखिन्छ, अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला, अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्छन्, प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ, तत्कालै फाइदा हुने काममा नजुट्नुहोला, स्वास्थ्य कमजोर देखिनेछ भने खानपानमा सजग रहनुहोला। कन्या राशि हुनेहरूका लागि अस्वस्थताले काममा बाधा पुग्न सक्छ, साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला, बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ, सामान्य काममा धन र श्रम समेत खर्च गर्नु पर्ला, गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ, अरूको विश्वास पर्दा धोका हुन सक्छ, स्वास्थ्यका लागि आहार विहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला। तुला राशि हुनेहरूका लागि तारीफ योग्य पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ, घुमफिर तथा मनोरञ्जनको समय पनि छ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ भने मित्रता र प्रेमको बन्धन गसिलो होला, आफन्तको स्नेह सत्कार र सम्मान प्राप्त हुनेछ, विशेष उपहार पाइने योग देखिन्छ।
वृश्चिक राशि उनीहरूका लागि प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिलेका दुश्मनहरूले समेत मित्रताको हात अघि बढ़ाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। खर्च लागे पनि मेहनत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। धनुराशि धनुराशि हुनेहरूका लागि स्वास्थ्यमा कमजोर अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। वाद विवादमा परिणाले सेवामूलक काम विषयमा रोकिन सक्छ। आफ्ना काममा अरूको मुख टाक्ने बानीले पछि परिनेछ। मकर राशि हुनेका लागि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने प्रयास गर्नेछन्। काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। सानो तिनो कमजोरीले अल्झ्याउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्नुहोला। कुम्भ राशि उनीहरूका लागि सेवामूलक कामबाट राम्रो उपलब्धि हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड़ लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा फाइदा होला। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बाह्र राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूका लागि शुरूमा आशा देखाउनेहरूले अन्त्यमा धोका दिनेछन्। अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ। मान सम्मानमा बाधा पुग्नेछ भने बेसुरमा बोल्ने बानीले दुःख पाइएला। विशेष योजना सार्वजनिक नगर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। अवसर प्राप्त भए पनि सोचेको फाइदा भने नहुन सक्छ। हजुर, यो रह्यो तपाईँको आज यहाँकै बाह्र राशिफलमा आजको दिनमा के लेखिएका छन्, के भनिएका छन् त्यो विषयमा हामीले यहाँलाई जानकारी गरायौं। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँहरूले सुनिरहनु भएको छ। गुड मर्निङ आदि खोलाको आजको हाम्रो यो पहिलो स्तम्भ थियो। अब हामी आजको लागि दोस्रो स्तम्भमा प्रवेश गर्दैछौ, जहाँ यहाँका शुभकामना बधाई र प्रशंसालाई स्थान दिनेछौ। आजको विशेष दिनमा तपाईँको आफन्तजन र तपाईँको परिवारजनको शुभ जन्मोत्सव परेको छ अथवा कुनै विशेष दिन परेको छ, वहाँलाई शुभेच्छा शुभकामना र बधाई व्यक्त गर्न चाहनुहुन्छ भने हामीलाई 0363 4140 2085 मा फोन गर्न सक्नुहुनेछ।

हजुर, आज जन्मदिन पर्नेहरूमा सम्पूर्णमा जन्मदिनको उपलक्ष्यमा हाम्रो तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। वहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै वहाँको जीवनमा धेरै धेरै सफलता मिलोस् भन्दै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यस्तै गरी आजको यो सुनौलो बिहानीसँगै तपाईँ लामो यात्राको तय गर्दै हुनुहुन्छ भने पनि तपाईँको यात्रा सफलताको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। र आजको दिनमा त नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ भने पनि तपाईँको कार्य सफलताको हामीले धेरै धेरै शुभकामना व्यक्त गर्छौं। अब भने हामी कार्यक्रमको अन्त अन्तमा पनि आइसकेका छौं। कार्यक्रम समयावधिभर सुनेर साथ दिनुभएकोमा तपाईंलाई धेरै भन्दा धेरै धन्यवाद। प्रविधि कक्षबाट सहयोग गर्ने अशोकलाई पनि धेरै आभारी व्यक्त गर्दै आजको यो श्रृंखलाबाट म पनि बिदा हुन्छु। हस्त नमस्कार। आजको यहाँको दिन शुभ रहोस्।

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि, मोबाइल 98 55 51 068 र 98 73 70 771।
3: वालिङ वासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
4: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ 9 भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
3: हाम्रा सेवाहरू:
4: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
3: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
4: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: स्थान वालिङ 9 भुम्रे पर्वत रोड।
4: सम्पर्क मोबाइल नम्बर 97 452 80 490।
3: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460151

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50119 र 9856-33-246।
0: कस्तो सास गनाएको तिम्रो त?
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48-622 र 9921-44-49।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
7: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855104 र 9008447723।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसटी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ठीक ना? अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856051।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842939390।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिल्कोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63691000004,
5: सम्पर्क मोबाइल 97484434।
6: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला गर्ने कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 63741640624।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना दुखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू

0: ग्रह दशा को ग्यारेन्टी का साथ आधुनिक प्रविधि भविष्यवाणी गरिन्छ।
1: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
1: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
1: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेडी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
2: ए अंकल गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9864211629 र 9864168251।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 03741407, मोबाइल 98469071740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86005।
3: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज त राम्रो कोट पैंट लगाएर हिड़का छौ त यति राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैंकको ओरालोमा
0: मोबाइल 9815564496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य, विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली। नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा। पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। पाकिस्तानको कराचीबाट बेपत्ता कारको जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी सञ्चालनलाई थप नियमन र कड़ाई गर्ने भएको छ। हिज बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको छ। नियमावली अनुसार शैक्षिक परामर्शका सञ्चालन गर्न 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाड़ा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइने भन्ने, नगद कारोबार गर्न पाइने छैन। संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। यस्तै सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ। यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औषध आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औषध आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औषध 65,345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औषध 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म नै देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी भोलि राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेस सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर अहिले सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुने जनाएको हो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। गएको असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई अहिले बेलहट्टामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको थियो। राष्ट्रिय गौरवको भेरीभवे डाइभर्सन बहुद्देशीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनमा जोड़िने भएको हो। त्यसका लागि 1.7 किलोमिटर 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट झण्डै 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अब विदेशको खबर। पाकिस्तानको कराची बन्दरगाह नजिक अरब सागरमा विफलता भएको कार्गो विमानको भग्नावशेष फेला पारेको बीबीसीले जनाएको छ। विमानमा रहेका पाँचजना चालक दलका सदस्यहरूको भने खोजी चलिरहेको अधिकारीहरूले जनाएका छन्। निजी विमान सेवा कम्पनी के टू एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स यूएईको शारजहाँबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तान नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेको हो। खोज अभियानमा संलग्न अधिकारीहरूले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण रहेको बताएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्कोले खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा पुगेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। यस्तै दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पौने 1 बजे स्पेन र बेल्जियम खेल्दैछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पौने 3 बजे प्रतिस्पर्धा हुनेछ भने अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पौने 7 बजे खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य, विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली, नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा, पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह, पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै, र विश्वकपको क्वार्टर फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने।
2: रेडियो आदिखोला 105.4
7: बुटवल पावर कम्पनी लिमिटेड गल्याङ सेन्जाको सूचना। मिति 2083 साल असार महिनाको 25 गतेका दिन आँधीखोला जलविद्युत केन्द्रको ड्याममा अति आवश्यक मर्मत कार्य गर्नुपर्ने भएकाले उक्त दिन बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म पावर हाउस बन्द रहने हुँदा आकुवाको सिंचाई नहरमा पानी बन्द रहनेछ। साथै बीपीसीबाट विद्युत आपूर्ति भइरहेको क्षेत्रहरूमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति गरिनेछ। कुनै कारणवश राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित भएमा ग्राहकहरूको विद्युत आपूर्तिमा समेत विद्युत अनियमित हुने बेहोरा सहर्ष जानकारी गराउँदछौ। बुटवल पावर कम्पनी लिमिटेड गल्याङ स्याङ्जा।
8: वालिङवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
9: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ 9 घुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकाडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
8: हाम्रा सेवाहरू
9: डान्स एकाडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
8: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
9: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: स्थान वारिङ 9 भुम्रे पर्वत रोड।
9: सम्पर्क मोबाइल नम्बर 97452-80-490।
8: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो।
7: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। एस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
10: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
11: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
10: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
11: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
11: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
10: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
12: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
12: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
12: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
12: मोबाइल 98469-18921 र 98462-39399।
13: के भयो दाइ हजुरलाई, रिसले रातो पिरो भएको छ त अनुहार,
14: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
13: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
12: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
14: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
12: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ, अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
15: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
16: छिटो भनेको वर्ल्ड लिङ्क।
17: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
12: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
17: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
12: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
17: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
12: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
17: मोबाइल नम्बर 98560-54313 र 98141-4348। 32
18: मूल्य होइन स्वास्थ्य रोजौं।
19: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565531।
18: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड, फोन नम्बर 9844584411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि

0: सुसुकी ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 98560405502 र 98460151।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85 667।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज
3: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
4: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
6: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 98462-98145
7: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
7: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
9: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33-246
10: छ्या कस्तो सास गनाएको तिम्रो त
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
10: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
10: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
12: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
13: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
14: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
15: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
10: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
15: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
16: पोस्टाक बगैसा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
15: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
15: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
15: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
15: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
15: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
15: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
15: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0340 6400।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोबेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट,
6: वालिङ सिटीको लेखिल लेखमा डाक्टर आउने सूचना।
7: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज GMC पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
6: सम्पर्क फोन नम्बर 0364415094, मोबाइल 9857032804, 9472448690।
7: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364142558।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर
9: डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
10: ए
11: समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
12: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
5: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा, 7 नम्बर नापी टोली, वालिङ स्याङ्जा।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 03-7-4-41-6-24।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भचाई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खेल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना।

0: इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145502 मोबाइल 98560405002 र 98460151
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364140087 मोबाइल 98469071747

0: दिदी पक्लिस्ट भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
3: रेडियो आदिखोला 105.4
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
5: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एनी वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
4: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
4: मोबाइल 9835556496

0: वालिङ सामस पहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ सानस सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्टा।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364 12 133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।

0: बस ना अली हम लोग
1: ए समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे चोड़ी को डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को लाइन में
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: रेडियो आदि खोला 105.4
3: रेडियो आदिखोला 105.4
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोली स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 98469 18921 र 98462 39 399
8: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ सङ्घबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लालपुर बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855553131। साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9917162223।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, बचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमार कहिले नछोड़नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया मेन त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन

0: लोसन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145।
2: सुन्नु न
3: भन त,
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
4: हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 0364142446, मोबाइल 9560501119 र 9560533446।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
3: कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30-829।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0360-44-46-600।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैंकको ओह्रालोमा
7: मोबाइल 98135 56496

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-550-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नीमा दिउँसोको 12 बजे छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
5: रेडियो आदिखोला 105.4।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news.
8: पौने दुई बजे फ्रान्स र मोरक्कोले खेल्ने नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2082/83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19.64 अर्ब रूपियाँको बजेट मध्ये 15.31 अर्ब रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर फोणिम वाग्ले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगततर्फ 4.788 करोड़ 80 लाख रूपियाँ विनियोजन गरिएकामा असार 24 गतेसम्म हिजो 1.63 अर्ब 17 करोड़ 34 लाख रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको झण्डै 40% हो। चीनका लागि नेपालका 7 जना पूर्व राजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र कुमार पाण्ड्य, त्यसै गरी टंक कार्की, महेश मास्की, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले समुक्त अपील निकाल्दै हालै भएको एक घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन्। उनीहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 नामग्याल विद्यालयमा 14 दलाई लामाको 900 जन्मोत्सव मनाएको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमिका पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। साथै छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, निर्माण व्यवसायीले भोग्दै आइरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। हिजो प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी इलाम, पाँचथर, गोर्खा, अर्घाखाँची, काठमाडौँ, चितौन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको जोखिम छ। भोलि र पर्सि पनि बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज पनि घट्यो, 3G सेवा बन्द गर्ने प्रक्रिया तीव्र लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, एकची नीतिमा अडिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको हो। सुन आज तोलामा 2400 रूपियाँले घटेर 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 160 रूपियाँले घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो 4,500 रूपियाँ थियो। टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक 4G सेवाको विस्तार तथा भविष्यमा 5G सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन्। एनसेलले गएको सोमबारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न पालिकामा रहेका 220 भन्दा बढ़ी टावरमा 3G सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकाहरूमा 3G सेवा बन्द गरिसकेको छ। एनसेलका अनुसार नयाँ प्रविधि अप्नाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G का साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग, डेंगी, औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेका लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा समेत देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी, औलो र कालाजारका 19 बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि चर्किएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो सैन्य गतिविधिले दुवै देशबीच अघि बढ़िरहेको कूटनीतिक सम्वाद अवरूद्ध हुन सक्ने चेतावनी दिँदै उहाँले तत्काल संयमता अप्नाउन र वार्ताको प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टाफेन दुजारिकले पत्रकार सम्मेलन गर्दै महासचिव गुटरेसको धारणा सार्वजनिक गर्नुभयो। पछिल्लो 24 घण्टामा भएका सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा तथा कूटनीतिक प्रयासमा गम्भीर जोखिम थपेको राष्ट्रसंघको भनाई छ। महासचिव गुटरेसले सम्बन्धित सबै पक्षलाई तनाव बढ़ाउने कुनै पनि गतिविधिबाट टाढा रहन, अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्न तथा सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। साथै हर्मुज जलमार्गमा आउत जावतको स्वतन्त्रताको सम्मान गर्न, क्षेत्रीय स्थिरता कायम राख्न पनि उहाँले जोड़ दिनुभएको छ। इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्केर बाँकी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गर्दै सम्भावित द्वन्द रोक्न, शान्ति र स्थिरता कायम गर्न तथा दिगो समाधानका लागि राष्ट्रसंघले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग फरक फरक दिनमा हुनेछन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलका लागि खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति 1:15 स्पेन र बेल्जियम खेल्नेछन्। त्यसै तेस्रो क्वार्टर फाइनल पहिलो पटक विश्वकपमा आमने सामने हुने नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:00 हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:00 खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त। एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह प्रधानमन्त्रीले आज निर्माण व्यवसायसँग छलफल गर्दै सरकार र निर्माण व्यवसायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने अमेरिका र इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता दुवै पक्षलाई वार्तामा फर्किन आग्रह र विश्वकपको क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने 12 बजेको नेपाल खबर सकियो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगाले टोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98 467 21 380।
0: रेडियो आदि खुला 105.4।
5: Come in. You've got... And I'll show you everything you need to...

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9855054313 र 9141348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौ।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9855553031।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146024।

0: 주왕.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: रेडियो आदिखोला 105.4।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: च्या कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
8: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।

0: पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
1: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा। वालिङ वासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ 9 भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
1: हाम्रा सेवाहरू
2: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
1: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: स्थान वालिङ 9 भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452 80490।
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खिल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770771।

0: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464 85411
2: रेडियो आदि खोला 105.4

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जर्सी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364145502, मोबाइल 9850405502 र 9840501।
0: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9462698145।
5: रेडियो आदिखोला 105.4।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिन्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी

0: खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्प अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
2: वालिङवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
3: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ फुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकाडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
2: हाम्रा सेवाहरू
3: डान्स एकाडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
2: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
3: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: स्थान वालिङ नौ भुम्रे पर्वत रोड।
3: सम्पर्क मोबाइल नम्बर 97-452-80-490।
2: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो।
4: ए नानी, त्यो पानी नपिउ त।
5: किन र काका?
4: त्यो पानी फोहोर छ।
5: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्टर।

0: हुन्छ हामीले सानामै वचन दिएको छौँ।
1: म अहिले नै बिहे गर्न सक्दिनँ, म अरू कसैलाई माया गर्छु।
0: मलाई थाहा छैन तेरो बिहे मैले भनेकै मान्छेसित हुनुपर्छ।

0: नभेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।

0: ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469918921 र 98469939।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
6: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
7: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
9: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
9: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।

0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
6: सम्पर्क मोबाइल 97-484-34-484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
6: सम्पर्क फोन नम्बर 63-4-41-6-24।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876154123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9861868251।
7: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
10: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
10: विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
5: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
5: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
5: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
5: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
5: त्यस्तै आइएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
5: फोन 0 3 4 40 6 100

0: दिदी बक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 98560309888 र 98560555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 98135 56 496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर छुना भएको छैन अब त जान्दमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063 440 594

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नहीं, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
3: रेडियो
4: रेडियो आदिखोला 105.4
5: प्रश्न विचार
4: उज्यालो रेडियो नेटवर्क
6: पनि बाहिरियो संविधानको मत

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on...
1: यी दलहरूको भनाई जी 17 गते प्रति इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण बहराइन कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको प्रत्याक्रमण र फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने भन्नुभएको थिएन पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबलाउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाब नआएको लेख छ यसअघि नेकपा जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन् अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन् बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै संसद सर्वदलीय छलफलको माग गरेका छन् सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्य अवधि पाएको छ थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ समितिले स्थलगत मुसुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ प्रधानमन्त्री वारेन्द्र शाहसँगको प्रश्नोत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ प्रस्तावित तीनैजना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसाय लैजान नपाउने भएका छन् उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ प्राप्त उजुरी उप छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077मा आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ तर पुँजीगत तर्फको खर्च भने 40% मात्रै छ सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउनेको व्यस्तता देखिएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौँडा 400 केबी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटानी सम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो। हेटौँडादेखि बुटौलसम्म 220 केबी प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ। नयाँ 400 केबी प्रसारण लाइन संचालनमा आएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ़ने, पटक पटक हुने ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने र अतिरिक्त विद्युत भारत निर्यात गर्न सहज हुनेछ। अब विदेशको खबर, अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको बताएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरू निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलको खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:15 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। यस्तै समग्रमै दुई टोली बीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको छ। यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति 1:15 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान 7:00 साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर, सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्ष को भुक्तानी हुने आज अंतिम दिन भरे राति 12 बजेदेखि खाता बन्द हुने विकासी कार्यालयमा भुक्तानी को चाप हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिका को लगातार दोस्रो रात आक्रमण, बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरान को प्रत्याक्रमण र फिफा विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै।

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र पर्यो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरेघारी नयाँ बजारको बोपु सैनिक एन्ड खिलिङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोचौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नाप तौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोलिस्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोलिस्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोलिस्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोलिस्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 98-469-18921 र 98-62-39-399
4: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर कुनै भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98-55-55-271 98-68-32-809 र 98-55-50-271
6: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका ओडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही अवसर 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका ओडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित ओडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दियो भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770771।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी, वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बात, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो, एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुश कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियाल द्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464 85411।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
6: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
5: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो। तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
6: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
7: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
8: सरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे। म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू:
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्या।

0: को कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
1: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
1: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
2: म्युजिक नेपाल मुभी।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोस्टाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सैंजा।
5: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: वालिङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
1: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ भुम्रे पर्वत रोडमा यो ब्रान्ड न्यू एकाडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
0: हाम्रा सेवाहरू
1: डान्स एकाडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
0: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
1: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: स्थान वालिङ नौ भुम्रे पर्वत रोड।
1: सम्पर्क मोबाइल नम्बर 97452 80 490।
0: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 063-4141-258।
4: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-4141-469 र 063-4141-268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
2: ए समयको साथमा

0: ना अहिले हाम्रो गर्नेमा
1: इस समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को लाइन में
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: रेडियो आदि खोला 105.4
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अङ्कल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
8: सम्पर्क मोबाइल 97484-34484
9: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-44-331 मोबाइल 98560-55331 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
10: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
11: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
11: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
11: IME प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
12: सम्पर्क फोन नम्बर 0367414624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864211629 र 9841668251।

0: पलङ लो भेटेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
2: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइरहनु भएको त?
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
0: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9556501119 र 9556332646।
6: चिया कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार,
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460 86005।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसे रे।
1: सावधान, तपाईहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
3: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
2: फोन 0364 46 600।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 98560309888 र 98560555988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
7: मोबाइल 98135 56 496।
9: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
10: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
9: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
10: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
9: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
10: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
9: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364 45 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
7: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।

0: अछाम क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथ्र विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9847061173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682223।
0: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006, मोबाइल 9856055266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
5: होइन, के भयो, किन बन्द भएको हो गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364140502, मोबाइल 9856040502 र 9864051601।
8: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
9: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिभा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
2: वालिङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर, नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ, भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
3: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ 9 भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
2: हाम्रा सेवाहरू,
3: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
2: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
3: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन, वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: स्थान वालिङ 9 भुम्रे पर्वत रोड,
3: सम्पर्क मोबाइल नम्बर 97452 80 490।
2: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।
1: चा कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
6: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329। ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
2: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856988 र 9856555988।
3: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।

0: निशान फार्मेसी में डाक्टर आउने सूचना। यही असार 27 गते शनिवार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु झुकझुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब गर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163 मोबाइल 9841168970।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिवार।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9815356496।
4: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493, 5524-94, 582-7878।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल, वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364141051, मोबाइल 9856752949।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिवार।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
9: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 063-440-594।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98567-27971 र 98461-00866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सैंजा।
5: ए, समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
5: विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
8: रेडियो आदि खोला 105.4।
9: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट राप्रपा बाहेक सबै विपक्षी दल बाहिरिए। स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई।
9: सुकुनवासीलाई गाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन, वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन।
10: निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल, समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन, हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च।
9: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत निर्यात हुनुपर्ने।
10: र विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल आज रातिदेखि शुरू हुँदै राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दै।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
9: नेपाल दर्पणमा अब खबरको सिलसिला। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा भने सहभागी बन्नुभएको थिएन। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। श्रम संस्कृति पार्टीले पनि अबदेखि बैठकमा नबोलाउन भनेको छ। नेपाली कांग्रेसले कार्यदलमा प्रतिनिधि पठाएकै थिएन। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरीका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक विचारगोष्ठीमा बोल्दै सभापति थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्य मान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नु भएको हो। सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्ने कुरा स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो। संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानूनी जटिलताहरू उत्पन्न हुनका साथै चरम दलीय ध्रुवीकरण निम्तने उहाँ तर्क छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रमेश कुमार हमालले संविधानको मर्म माथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार पार्न गठन गरिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आफ्नो पार्टी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत आधारभूत कुराहरूमा प्रश्न उठाउने गरी संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नुभयो। उहाँले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभयो। सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा उल्लेख भए अनुसार संविधान संशोधन बारे बहसपत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयको अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ।
14: गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएकामा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको हो। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको प्रश्नोत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ। समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन, आचार संहिताको पूर्ण पालना गराउन, आचरण अनुगमन समितिलाई सक्रिय बनाउन र भौतिक हानि नोक्सानी पुर्याउने सांसदलाई तत्काल बैठक कक्षबाट निष्कासन गर्न मर्यादा पालकलाई निर्देशन दिन सभामुखलाई सुझाव दिएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरूले सीमा सम्बन्धी विवाद सम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्। बैठक शुरू हुने बित्तिकै उभिएर विरोध गरेका विपक्षी दलहरूले सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा दिएको नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाब दिनुपर्ने बताएका हुन्। आज संसदमा रहेका सबै विपक्षी दलको तर्फबाट बोलेका सांसदहरूले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे विरोध गरेका छन्।
9: सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइती घरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि लगातार संसदमा पनि उठिरहेको छ। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुम्बासीहरूलाई हटाएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन, संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्राचार गरे पनि सम्बोधन नभएको बताउँदै नेपाल सरकारलाई सुकुम्बासीहरूको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको जनाएको छ।
10: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। निवेदनमा आयोगको त्यो निर्णय संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
9: सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका छन्। आज तिरहुतिया गछीबाट शुरू भएको मार्चमा 35 जिल्लाका 400 भन्दा बढ़ी पीड़ित सहभागी रहेका छन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार फर्जी लिखत खारेजी, मिटर ब्याज विरूद्ध विशेष ऐन, न्यायाधिकरण गठन र पीड़ितको सम्पत्ति फिर्ताको माग गरेका छन्। मार्च बढ़ीमा 15 दिनमा काठमाण्डु आइपुग्ने र सुनवाई नभई देशव्यापी आन्दोलन थालिने उहाँको भनाई छ। यसअघि मिटर ब्याज पीड़ितले दुई पटक पैदल मार्च गरिसकेका छन्। सरकारले यसअघि तीनवटा आयोग र एउटा कार्यदल बनाए पनि मिटर ब्याज पीड़ितको समस्या उस्तै छ। पछिल्लो पटक 2080 सालको फागुनमा सरकार र मिटर ब्याज पीड़ित बीच चार बुँदै सहमति भएको थियो। मिटर ब्याज पीड़ितसँग तत्कालीन उपप्रधान तथा गृहमन्त्री र दामी छानेको उपस्थितिमा सरकारी वार्ता टोली र पीड़ितका प्रतिनिधिले चार बुधी सहमति गरेका थिए, तर कार्यान्वयन नभएको पीड़ितको भनाई छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा श्रम गर्न विदेशमा जानेहरूको लगानी र आमदानी बीचको सन्तुलन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट रापरपा बाहेक सबै विपक्षी दल बाहिरिए, स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई, गएको जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर, सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव, वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास विकास, लगानी वातावरण तथा आर्थिक सुधारको सम्बन्धमा निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड़ दिनुभयो। छलफलमा नेपाल निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, थप म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए।
17: चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2017मा आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकास रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको 78% खर्च गरेको छ, तर विकासीय बजेट भनिने पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। आज भुक्तानीको चाप निकै रहेकाले भरे राति 12 बजेसम्म थप बढ़ने अनुमान छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको थियो। आज अन्तिम दिन भएकाले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गतका भुक्तानी प्रक्रिया टुंग्याउने व्यस्तता देखिएको छ।
10: शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 19.67 अंकले घटेर 2,101.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घट्यो। हिजो 4,82,00,00,000 कारोबार भएकोमा आज 4,61,00,00,000 रूपियाँको शेयर किनबेच भएको छ।
17: वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको एउटा सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा तयार पारेको यो आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 यस्तो देखाएको हो। नेपालमा यस्तो सर्वेक्षण पहिलो पटक भएको हो। सबैभन्दा बढ़ी मलेसिया गएका कामदारको आमदानी औसतमा 57,696 रूपियाँ देखिएको छ भने सबैभन्दा कम भारतमा जानेको आमदानी औसत 26,083 रूपियाँ छ। पुरूष र महिला कामदारको आमदानीमा पनि ठूलो अन्तर देखिएको छ। यस्तै श्रमका लागि विदेश जाँदा लागेको खर्च उठाउन कामदारले औसत 3 महिनाभन्दा बढ़ीको तलब खर्चनुपर्ने अवस्था पनि सर्वेक्षणले देखाएको छ। यो सर्वेक्षण कसरी गरिएको हो भनेर साथी महेश केवालीले राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरलाई सोध्नु भएको छ।
18: नेपालीहरू विदेशमा जाने बेलामा भएका विभिन्न खर्चहरू, भिसा शुल्क तिर्नु पर्यो, तपाईँको पासपोर्ट बनाउनु पर्यो, विभिन्न यो 54 क्राइटेरिया छन् यसमा खर्च हुने, त्यो खर्चहरू जोडेर पहिलो महिनामा उसले पाउने सुविधाहरू, तलब मात्र नभएर उसको त्यहाँ अब एजेन्सीले उसलाई अब विभिन्न ओभर टाइम दिया हुन्छन्, खानाको सुविधा दियो होला, अनि पासको सुविधा थियो, यी सबैलाई जोडेर हामीले आमदानी निकाल्छौँ। त्यो आमदानीले खर्च भएकोलाई डिभाइड गरेपछि अनि त्यसमा महिना कति महिनामा लाग्यो भने यसको मेसर भनेको यो घर परिवार सर्वेक्षण गरेर तथ्याङ्क विधिबाट हामीले निकालेको यस ग्रामीण र शहरी क्षेत्र गरेर हामीले यसमा 3,742 हामीले यो घर परिवार समेटेर हामीले निकालेको छौँ।
10: 54,403 रुपियाँ भनेको चाहिँ कामदारहरूको औसत आमदानी हो कि
18: आमदानी? अब त्यो आमदानी मासिक आमदानी 54,403 रुपियाँ थियो औसत आमदानीमा महिनामा। नेपालीहरू विदेशमा गएर काम गर्ने बेला लागेका खर्चको अनुपातमा पहिलो आमदानीमा कति हुन्छ त्यसको अनुपात, मेरो 1,00,000 रुपियाँ खर्च भयो मलेसिया जाने बेलामा, सम्पूर्ण पैसाहरू पहिलो महिनामा मैले 50,000 कमायो, अब म त्यो 1,50,000 कमाउनलाई मलेसियामा मैले 3 महिना काम गर्नुपर्छ, 4 महिनाबाट मात्र तपाईँ आमदानी फाइदा हुने भयो।
10: पहिलो मासिक आमदानी भनेर बुझ्नु पर्यो, समग्र औसत होइन, यसको अर्थ चाहिँ समय अनुसार पछि बढ्दै पनि जान सक्छ।
18: यसमा हामीले के गरेको छ भने यदि विदेशमा गएको 5 वर्षभित्र फर्किएको आएको व्यक्तिसम्म मात्रै सोझेको छ, तपाईँ 1-2 वर्ष काम गरेर फर्क्यो अथवा 3 वर्ष काम गरेर फर्क्यो होइन, यसरी बुझ्नुपर्छ यसमा हामीले।
19: अनि यो हाम्रो मलेसियामा सबैभन्दा बढी र भारतमा चाहिँ सबैभन्दा कम आमदानी देखियो, यो भिन्नताको कारण चाहिँ के होला?
18: यदि तपाईँ इन्डियामा जाने बेला तपाईँले जम्मा 16,000 रुपियाँ मात्रै खर्च गरेर तपाईँ गाउँको आमदानी खर्च गरेर आएपछि थोरै दिनुहुन्छ भनेको त्यहाँ 3 महिना 4 महिना पनि तपाईँको पैसा 16,000 त एकैचोटि उठिन्छ। मलेसियामा सबैभन्दा उच्च औसत आमदानी भनेको हाम्रो यो खर्च गरेर आएको 57,696 रहेको छ भनेको मतलब यदि त्यहाँ आमदानी भएको छैन तर आमदानी अनुसार उहाँले खर्च कति गरेको छ त्यसको रेसियो हेर्नुपर्छ।
19: महिलाको र पुरुषको अघि तपाईँले अलिकति जोड्नु त भएको थियो, अन्तर चाहिँ देखियो नि जुन
18: मौल्यमा हाम्रो कस्तो लिङ्गको भन्दा लागत कस्तो भएको छ भने पुरुषहरूको औसतमा हाम्रो 1,76,000 रुपियाँ पर्छ लागत खर्चमा, महिलाहरूले अलिकति बढी पैसा खर्च गर्नुपर्ने भयो 2,19,000 जति खर्च हुन भन्छ। पुरुषले 4.5 महिनामा त्यो आफ्नो रिकभर गरेर आमदानी खर्च गर्न सक्छन् आरसीआईको भर्नमा, महिलाले अलिकति झनै राम्रो गरेछ, महिला 3.2 गर्दा पुग्छ।
19: प्रतिवेदनको नतिजाले चाहिँ विशेष गरी सरकारको वैदेशिक रोजगार नीति वा भर्ना प्रक्रिया भनौँ यो के परिवर्तन ल्याउन सक्छ यसमा?
18: विदेशमा दिएका पोलिसीहरू श्रम सम्झौताहरूमा जति भनेको त्यति तलब दिया छ कि छैनन्, 3-4 महिना भन्दा बढी समय लगाएर आफ्नो खर्चको रिकभर गरिन्छ भने वैदेशिक नीतिमा पोलिसीमा चेन्ज गर्नुपर्यो। यसमा हामीले दिनुपर्ने कुरा हो उसलाई विभिन्न सुविधाहरू जस्तै ट्रेनिङ हो यस्ता यस्तो कुराहरूमा पनि निशुल्क दिनुपर्ने अथवा राज्यले दिने बेलामा यति तलब दिनु भन्छन् तर रोजगारदाताहरूले नदिन सक्छ, त्यसमा हामीले परिवर्तन गर्छौँ भनेर श्रम नीतिमा नै अब यसमा कसरी कार्यान्वयन गर्ने भने चाहिँ यो तथ्याङ्गले अनुगमन गर्नुपर्ने जस्तो मूल्याङ्कन गर्न देख्नुपर्छ।
10: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधर। फेरि पनि खबरकै सिलसिला, काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ। प्रहरीका अनुसार आज दिउँसो 2:15 राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका एक घर भई अहिले भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनु भएको हो। राइड सियरिङको काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको हो। उहाँ वैदेशिक रोजगारीमा दुवै जाने प्रक्रियामा रहेको पनि पाइएको छ।
20: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
22: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
23: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
24: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
23: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
24: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
25: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: the tunnel, back is bonus pound.
1: It's the top head of the home. Can't go much of the
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजय कुमार पाण्डेय सहित तीनजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुबाट मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगका अनुसार पाण्डेय सहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका दशका महेन्द्र राउत कुर्मी विरूद्ध जनै 191,520 रूपियाँ माग दावी सहित मुद्दा दायर गरिएको हो। नगरपालिकाका कर्मचारीले कागजात सच्चाई, अपाङ्गताको परिचय पत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
2: नेपालका बाल सुधार गृहहरूमा बाल बालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले यस्तो निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिलाई बुझाएको हो। प्रतिवेदन बुझाउँदै उपसमिति संयोजक निनु कुमारी कर्णले बाल सुधार गृहहरू बाल बालिकाको सुधार केन्द्र भन्दा पनि दण्ड दिने ठाउँ जस्तो अवस्थामा रहेको बताउनुभयो। उहाँले बाल सुधार गृहहरूमा दक्ष जनशक्तिको अभाव, अपर्याप्त बजेट, स्पष्ट नीतिगत तथा कानूनी व्यवस्था नहुनु, मुद्दा किनारामा हुने ढिलाइ तथा कानूनी सहायतामा सीमित पहुँच हुनु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक 2083माथिको दफावार छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको बताउनु आरोप लगाउनुभयो। उहाँले कर बढ़ाएकोमा पनि र ऋण लिएको पनि विरोध नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो। राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकाले ऋण लिनै पर्ने बाध्यता रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाई छ। यसैबीच राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक एकमत कुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलू र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उहाँले कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा तथा प्रसार प्रणाली सुदृढीकरण, यान्त्रिकरण, प्रशोधन, बजारीकरण, गुण नियन्त्रण र वातावरण मैत्री कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो।
3: विभिन्न कारणले 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौडा 400 केवी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार लामो समयदेखि वन क्षेत्रको स्वीकृति, मार्गाधिकार तथा रूख कटान सम्बन्धी निर्णय नहुँदा आयोजनाको काम रोकिएको थियो।
2: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 3 घण्टामा काठमाडौँ कपनमा सयभन्दा धेरै झण्डै 40 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै भक्तपुरको चाङु नारायण, ललितपुरको खुमलटार, गोदावरी लगायतका क्षेत्रमा पनि पानी परेको छ। काठमाडौँ उपत्यका बाहिर सबै सुप्रदेशमा विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशीसहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागको धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम स्तरको वर्षाको सम्भावना छ। मध्य सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ। दुई देशबीच आणविक सहकार्य सम्बन्धी सहमति भएको, झण्डै 12 वर्षपछि युरेनियम बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँगको छलफलमा भारतीय प्रधानमन्त्री मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नु भएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवाश्म रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभयो। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ। यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यलाई गति दिने खबरमा उल्लेख छ। दुई देशले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण उद्देश्यका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन्। सम्झौता अनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएद्वारा स्थापित सुरक्षा अन्तर्गत हुनुपर्नेछ।
2: अमेरिकी सेनाले इरानमा नयाँ चरणको आक्रमण गरेको छ। इरानी सरकारी संचार माध्यमका अनुसार सिरिक तथा बन्दर अब्बास जस्ता होर्मुज जलमार्गमा रहेका बन्दरगाह शहरहरू सहित देशको दक्षिणी भागमा विस्फोटको घटना भएका छन्। अमेरिकी सेनाले लगातार दोस्रो रात इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यसैगरी अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातीदेखि क्वार्टर फाइनलको खेल शुरू हुँदैछ। पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 बजे उपाधिको दावेदार मानिएको फ्रान्स र मोरक्कोले खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले र मोरक्कोले क्यानाडालाई 3 गोलले हराउँदै अन्तिम 8 पुगेको हो। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2 गोलले हराएको थियो। समग्रमा यी दुई टोलीबीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। त्यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति पाउने 1 बजे स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट राप्रपा बाहेक सबै विपक्षी दल बाहिरिए। स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई।
2: सुकुम्बासीलाई घाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन। वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन।
3: निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छल फल। समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च।
2: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत निर्यात हुनुपर्ने।
3: र विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल आज रातिदेखि शुरू हुँदै राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघको 9 अधिवेशनबाट नवनिर्वाचित कार्य समितिको शपथ ग्रहण तथा पदस्थापन। परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ सैन्यको वालिङमा प्रविधि उपकरण मेसिन हस्तान्तरण र सैन्यमा विपद सम्बन्धी गुनासो र सूचनाको लागि अब 1234 निशुल्क सम्पर्क गर्न सकिने। वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशनबाट निर्वाचित कार्य समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। बिहिबार वालिङमा आयोजित एक विशेष समारोहका बीचमा नयाँ कार्य समितिलाई शपथ ग्रहण गराइनुका साथै पदस्थापन गरिएको हो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं गण्डकी प्रदेशका सभा सदस्य सरस्वती अर्याल तिवारीले पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको सूचना प्रविधिलाई सही र रचनात्मक ढंगले सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। व्यवसायसँग जोडेर व्यवसायिक प्रवर्धन, ई कमर्स र डिजिटल मार्केटिङतर्फ अगाडि बढ़नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ। बढ़दै गएको सूचना प्रविधिलाई सही सदुपयोग गर्दै हामीले हाम्रा व्यावसायिक गतिविधिलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ। तिवारीले भन्नुभयो, यसका साथै हाम्रा रैथाने सिप कला र स्थानीय उत्पादनलाई विशेष प्रोत्साहन र प्रवर्धन गर्न सके मात्र स्थानीय अर्थतन्त्र बलियो हुन्छ। उहाँले उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको बजारीकरणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नगर प्रमुख कृष्ण खाँड, उपप्रमुख कविता तिवारी गैरे, निवर्तमान अध्यक्ष चेतनारायण श्रेष्ठ, पूर्व अध्यक्षहरू कर्णबहादुर श्रेष्ठ र शुभाकान्त पौडेल, सल्लाहकार केदार काफले, वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रकाश अर्याल, महासचिव पदका उम्मेद्वार खिमानन्द पराजुली लगायतले नवनिर्वाचित टीमलाई बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनुपमा ढुंगाना तिवारी, वरिष्ठ उपाध्यक्ष शंकर डुम्रे, उपाध्यक्ष शिविन गुरूङ, महासचिव विमल अर्याल, सचिव अशोक पौड्याल, कोषाध्यक्ष केशव पराजुली, सहकोषाध्यक्ष गोविन्द तिवारी सहित निर्वाचित सदस्यहरूले शपथ ग्रहण गर्नुभएको छ। पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै प्रमाणपत्र वितरण, खादा र माला लगाएर सम्मान तथा पदस्थापन गरिएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी, स्थानीय जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो। परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ सैन्यको वालिङमा प्रविधि उपकरण मेसिन हस्तान्तरण गरिएको छ। जिल्लाभरिबाट परम्परागत रूपमा सिलाई कटाई व्यवसाय गर्ने तीसजनाले प्रति व्यक्ति 3,00,000 बराबरको मेसिन प्राप्त गरेका हुन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर काठमाडौँको आयोजना र वालिङ नगरपालिकाको समन्वय तथा दलित समुदायको परम्परागत कला तथा शिल्प विकास संस्थाको व्यवस्थापनमा भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम 2081 अन्तर्गत यो उपकरण वितरण गरिएको। दलित समुदायको परम्परागत कला र शिल्प विकास गर्ने लक्ष्य राखिएको यो कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैरेले व्यवसायलाई मेसिन हस्तान्तरण गर्नुभयो। परम्परागत रूपमा चल्दै आएका यस्ता शिपमूलक व्यवसायहरू नै स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको उहाँले बताउनुभयो। प्रविधिको यो आधुनिक युगमा पुरानै तरिकाले मात्र काम गरेर बजारको मागसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले दलित समुदायको परम्परागत कला र शिल्पलाई जोगाउँदै उहाँहरूलाई आत्मनिर्भर बनाउन यो प्रविधि हस्तान्तरण गरिएको उहाँको भनाइ छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता शिपमूलक र उद्यमशीलता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ़ने उहाँको भनाइ। कार्यक्रममा परम्परागत रूपमा सिलाई कटाई व्यवसाय गर्दै आएका 20 जना व्यवसायीलाई आधुनिक सिलाई

0: टेस्टिङ मेसिन र काँच बटन मेसिन वितरण गरिएको छ। आधुनिक मेसिनहरू पाएपछि व्यवसायको काममा सहजता आउने र उत्पादकत्व बढ़ने विश्वास लिइएको छ। औद्योगिक विकास कार्यालय औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले देशभरका कुल 140 जना परम्परागत व्यवसायलाई यस्ता आधुनिक मेसिनहरू प्रदान गरेको छ, जसमध्ये संख्यामा सबैभन्दा धेरै 30 जना व्यवसायीहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्। ह्वाली नगरपालिकाका 20 जना, गल्याङ र भिरकोटका 5 र 4 जना तथा पुतली बजारका 1 जना गरी कुल 30 जनाले आधुनिक मेसिन प्राप्त गरेका हुन्। प्रविधि उपकरण हस्तान्तरण कार्यक्रममा वाली नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास सदस्य सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, दलित समुदायको परम्परागत कला तथा शिल्प विकास संस्थाका अध्यक्ष लीलबहादुर रणपाल, पूर्व कार्यपालिका सदस्य गीता रणपाल लगायतको सहभागिता थियो। जिल्ला प्रशासन कार्यालय संघले विपद व्यवस्थापन र नागरिकको सहजताको लागि नयाँ टोल फ्री नम्बर संचालनमा ल्याएको छ। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र डीईओसीमा साबिकदेखि संचालनमा रहेको विपद कल सेन्टरको नम्बर परिवर्तन गरी नयाँ नम्बर सार्वजनिक गरेको हो। जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार विपदको समयमा नागरिकहरूले सहज र सरल रूपमा सम्झन सक्ने गरी साबिकको सम्पर्क नम्बर 1149 परिवर्तन गरी 1234 बनाइएको छ। यस जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा स्थापना गरिएको विपद कल सेन्टर 24 घण्टा खुल्ला रहनेछ। नागरिकले बाढ़ी, पहिरो, भूकम्प, आगलागी, सत्याङ, शीतलहर जस्ता जुनसुकै प्राकृतिक वा गैर प्राकृतिक विपदको समयमा सूचना दिन, समस्या वा गुनासो राख्न तथा सुझाव दिनका लागि 1234 फोन गर्न सक्नेछन्। यो नम्बरमा फोन गर्दा कुनै पनि शुल्क लाग्ने छैन। विपदको पूर्व तयारी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा छिटो खबर गरौं, सुरक्षित रहौं भन्ने मूलनारालाई सार्थकता तुल्याउन यो नयाँ हटलाइन नम्बरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास जिल्ला प्रशासन कार्यालयले लिएको सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीले बताउनुभयो। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। एस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सैंजा।
0: रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर, कास्कीको पोखरा महानगरपालिका 33 निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरू गरेको छ। सेती खोला हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्धित यो आयोजना 2078 मंगिरमा शुरू भएको हो। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण र परीक्षण गरेपछि उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणको रूपमा प्रवाह गर्न थालिएको प्रवर्धक कम्पनी निर्देशक दीपक बरालले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा 15 दिन आयोजना परीक्षण अवधिमा रहनेछ, त्यसपछि नियमित व्यावसायिक उत्पादन शुरू हुनेछ। यो अवधिमा उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिनेछ। आयोजनाले गत मंगिरबाट नै उत्पादन शुरू गर्ने लक्ष्य राखेको थियो, तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइएको छ। प्रसारण लाइनका लागि निर्माण गरिएका 5 वटा टावरमध्ये 3 वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ। सेती खोला जलविद्युत आयोजनाको बाँध पोखरा 33 को तिकलाङमा निर्माण गरिएको त्यहाँबाट 3106 मिटर लामो सुरुङ मार्ग हुँदै पानी तल्लो पुणेटार स्थित विद्युत गृहमा पुर्याइएको छ। त्यहाँ 11 मेगावाट क्षमताका 2 वटा ट्वाइन जडान गरिएका छन्। आयोजनामा 5 अर्ब 5 करोड़ लगानी छ। आयोजना व्यावसायिक रूपमा संचालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ पनि निष्कासन गर्ने तयारी गरिएको छ। बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेती योग्य जमीनमा सिंचाई सुविधा पुगेको छ। चालू आर्थिक वर्षमा मात्रै 80,000 हेक्टर सिंचाई योग्य जमीन थपिएको छ। चालू आवमा समेत 107 सिंचाईका योजनाहरू कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेती योग्य जमीन पनि हराभरा हुन थालेका छन्। कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार चालू आवमा कार्यान्वयनका लागि स्वीकृति 114 योजना मध्ये 107 योजना कार्यान्वयनमा आएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकेनन्। उहाँका अनुसार योजनाको अनुगमन मूल्याङ्कन र अनुगमन सम्बन्धी काम अन्तिम चरणमा पुगेको छ। आचार्यका अनुसार निसी खुल्लाको जाउले पानी मधु सिंचाई योजना ढोरपाटन शिकार आरक्षित क्षेत्रभित्र परेकाले कार्यान्वयन हुन सकेको छैन। त्यस्तै गरी ढोरपाटन एकको खाराखेतदेखि भग्रेटा झिंगलबारी रातामाटा घमसिन सुरबोट हुँदै खप्तरी बाङसम्मको सिंचाई योजनामा लिफ्टिङ प्रणाली आवश्यक पर्ने र प्राविधिक रूपमा जटिल भएकाले अघि बढ़न नसकेको हो। चालू आर्थिक वर्षमा नयाँ संरचना निर्माण र पुराना कौलोको मरमत मार्फत 107 योजनाहरू कार्यान्वयनले जिल्लाभर करिब 80 हेक्टर अतिरिक्त खेती योग्य जमीनमा सिंचाई सुविधा पुगेको छ। चालू आर्थिक वर्षमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले बागलुङ मार्फत सिंचाई कुलो र नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न 12,66,50,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट निर्वाचित कार्य समितिको शपथ ग्रहण तथा पदस्थापन। परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ संघको वालिङमा प्रविधि उपकरण मेसिन हस्तान्तरण र संघमा विपद सम्बन्धी गुनासो र सूचनाको लागि 1234 निशुल्क सम्पर्क गर्न सकिने। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि बिदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: वालिङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ भुम्रे पर्वत रोडमा यो ब्रान्ड न्यू एकाडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ
1: हाम्रा सेवाहरू
2: डान्स एकाडेमी हिप हप जुम्बा लोक नृत्य आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ
1: म्युजिक स्टुडियो डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा गायन र विभिन्न वाद्य वादन गिटार किबोर्डका एडभान्स कक्षाहरू
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस् नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित
1: स्थान वारिङ नौ भुम्रे पर्वत रोड
2: सम्पर्क मोबाइल नम्बर 97452 80 490
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
3: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
4: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
3: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
4: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 63-691-0004
6: सम्पर्क मोबाइल 97484-34484
7: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 सेन्जा
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
8: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
8: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
2: मोबाइल नम्बर 9856-54313 र 9841-43-48 32
8: मूल्य होइन स्वास्थ्य रोजौं
9: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
10: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा
9: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
10: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
11: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
12: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
11: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7-78
13: हेलो भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
14: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
13: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
14: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
13: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
15: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
13: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
15: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817162223।
16: होइन, के भयो, किन बन्द भएको हो गाडी?
15: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
16: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
15: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
16: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
15: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
17: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
18: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
17: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
18: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864501।
19: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
19: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपोटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।
20: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
20: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
20: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
20: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
20: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
20: चिरफार गर्ने,
13: थाइराइड जाँच,
20: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
20: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-47।
0: छ्या कस्तो सास गनाएको तिम्रो त
21: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
21: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
22: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
20: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
20: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029 ए दिदी पक्नुस् त भनेको होइन हतार हतार गर्दै कता हो र
21: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
21: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
23: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
24: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
23: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
24: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
23: मोबाइल 9815564696
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
20: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
20: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
20: त्यहाँ त रगत दिसाब पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच स्थिति आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुच रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
20: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
25: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
20: यस समयको साथमा जितु सुनचाँदी पसल,
26: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
20: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
25: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
27: सुख दुःखका तरेलीहरूसँग रम्दै
28: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
27: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
28: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
27: 105.4 मेगाहर्ज।
29: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
20: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
29: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
20: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
29: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
20: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
29: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
20: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
29: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
20: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो पो, यो नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855551104 र 9800847723।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
3: मोबाइल नम्बर 9847721380।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9855554313 र 9141443432।
5: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।
1: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0340 4640।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063441258।
2: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063441496।

0: 나처럼 살자. 맞지?
1: 이게 그래요?

0: रेडियो आदि खुरा 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न। संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाई।
2: दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ।
1: गण्डकीमा औषधि र उद्योगका लागि गाँजा खेती गर्न बाटो खुल्यो। उखु किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी। रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने।
3: यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
4: केही बर्दियाको पाठमा मात्रै बाँकी रहेको छ, त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं।
1: बाल बालिकामा क्यान्सरको जोखिम बढ़दै वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन मानव अधिकार आयोगको निर्देशन। भदौ 24 घटनाको प्रतिवेदन सच्याउन एमालेको आग्रह।
5: पीड़ित भएको एउटा सरकारवालाको
1: आन्दोलनको चेतावनी। रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने।
3: यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं।
4: केही

0: र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि पौने दुई बजे स्पेन र मोरक्को खेल्दै
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ।
2: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहसपत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षी दलहरूले बहसपत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै उहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहसपत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन दलले बनाएको बहसपत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
4: दलहरूलाई चाहिँ त संविधानमा निर्णय मान्ने छ, बहस पनि गरिरहन्छन् संविधानको बारेमा, तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान कति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ, तर अब सरकारले सबै धारा दफा उत्पन्न गरेका छन्।
3: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा:
5: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौं। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै सरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
3: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको बहसपत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहसपत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
6: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग, जाति, समुदाय, लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले, असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौं र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै
3: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
7: एनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो, अब त्यसलाई सम्बोधन त संविधान

0: तोभान मार्फतै हो त्यो गर्नलाई दलहरूलाई नै विश्वासमा लिन पर्यो दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ होइन भने जेएनजीको जुन माग हो यत्रो आन्दोलन भयो त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ सरकारको हुन्छ सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो दश वर्ष भइसक्यो दश वर्षमा पोस्ट कन्स्टिट्यूशनल स्क्रुटिनी गर्नुपर्ने बेला हो
1: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ सन्तोषी रावल सीआईएन काठमाडौँ
2: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो
3: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुशी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा त्यसो भएको हो भने त्यो के कारणले भयो किन गरियो ती सबै डकुमेन्टहरू कागजातहरू प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं
2: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् सरकारले कृषि उपज खरिद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासीका किसानले अझै रकम पाउन सकिरहेका छैनन् लुम्बिनी चिनी मिलले करिब 17 करोड़ बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता दिन तिर्न बाँकी छ किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन् राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ सीआईएनसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ
4: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन् आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं
2: तर सरकारले भने अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो
5: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम गत विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तान दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं त्यो सानो रकम छ नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो
2: राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो आयोगले सुकुम्बासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो गण्डकी प्रदेशमा औषधि जन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ प्रदेश सरकार सभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ अनुमति लिन स्थानीय तहको सिफारिश जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योग संघको सम्झौता अनिवार्य हुनुपर्नेछ इजाजत पत्रको अवधि 5 वर्ष रहनेछ गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ साझा खबरमा अब खेल खबर. फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछन्. पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ. यो खेल नेपाली समयअनुसार आज राति पाउने 2 बजे शुरू हुनेछ. दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति पाउने 1 बजे आमने सामने हुनेछन्. त्यसपछि आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्डको सामना नर्वेले इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनलको खेल हुनेछ.
6: सन्तोष गन्धर्व. नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने.
7: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादीयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ.
6: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानी सँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौड़ संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो. हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल. सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब नेपालमा बाल बालिकामा बढ़दो क्यान्सरको अवस्था र उपचारको प्रसंग. नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ. हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन्. धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ. बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन्, यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ.
7: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एक दिनका साथ भनेर तथ्याङ्क चाहिँ छैन संसारमै. तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ, जस्तै अब खानपानको रहनसहनको प्रदूषित वातावरण, अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ त्यतातिर गइएको छ, जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि. अर्को हामीले चाहिँ विषादीयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ. अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नुभएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नुभएको थियो कि थिएन, औषधिको प्रयोगहरू, अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन, त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ. तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन.
10: हजुर, जस्तो बालबालिकामा क्यान्सरको सुरुवाती लक्षणहरू कसरी चिन्ने
7: बालबालिकामा? हुन त यो बच्चामा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ, किनकि बाल बालिकामा लाग्ने क्यान्सर चाहिँ बच्चालाई ठुलो मान्छेलाई त्यति लाग्दैन, र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बाल बालिकामा लाग्दैन. त्यो भएको कारणले गर्दा बाल बालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि. तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर. जस्तै तारान्तरित रूपमा ज्वरो आयो, ज्वरो अब डेङ्गुमा पनि आउँछ, मलेरिया लाग्दा नि आउँछ, सामान्य अरू इन्फेक्सन पनि आउँछ, हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो. तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भन्दा दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अप्नाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा. अर्को भनेको शरीरमा गाँठा कुच्छुहरू आउने, सबै गाँठा कुची नराम्रै किसिमको हुन्छ भन्ने छैन. एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठा कुटी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन् तर क्यान्सरको गाँठो हराउँदैन. त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठागुठीहरू छ कि छैन भन्न. अर्को भनेको बच्चाले खुट्टा दुख्नु होइन, हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन, मेरो घुँडा दुख्यो ढाड दुख्यो अथवा बच्चाले चाहिँ वाकवाक लाग्यो अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा. अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा बान्ता गर्ने. अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु, लडबड आउनु. अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु, पेल हुनु भनेर भन्छ हामीले. अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू, रातो छिड्काहरू आउने. यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानकर्षण गराउनु पर्ने हुन्छ.
10: हजुर, यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनु पर्छ नि?
7: त्यो त या त खानपान नै भन्छु म है, सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ. अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन, बर्ड फ्लूमा चिकनै खान नहुने होइन, राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि. त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ, बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू फलफुलहरू, तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने अथवा राम्रोसँग खाना तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए पत्ता पनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन.
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
11: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका, त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के.
6: प्रदेश सभाको पौने चार वर्ष, सांसदको अनुभव र सिकाई संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
12: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो. संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद.
13: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा.
14: हाम्रा दुख नै त सरकारी खेती गरिसौ र पानी पुग्रला अखन त यी हाम्रो खेती हो.
12: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद.
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद.
12: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
15: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष सिसाईजी हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिजु.
16: धन्यवाद.
15: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ. कस्तो भयो अनुभव चाहिँ त्यही बटगाडीबाट?
16: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो. अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई. त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब सुरुवातीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन. पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरिमा विशेष गरेर विकासका कुराहरू छन्, संसदीय भूमि यहाँ भित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो, तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए होला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
15: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो या त पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
16: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यस्तै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
15: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटाए जस्तो
16: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छ यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
15: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
16: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
15: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
16: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कपी किन्न नपाएको अवस्थामा छ शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ घर पनि चाहिन्छ त्यसको उसमा त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कार्यान्वयन हुनुपर्छ हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन बालबालिकाको लागि यो गर्नुपर्छ भन्छ यसले पनि राहत पुऱ्याउँछ यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
15: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो।
16: हजुर,
15: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने चार वर्षको अवधिको?
16: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ, तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन। एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि, कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ, एउटा व्यक्तिको लागि, एउटा चाहिँ दाइ भाइको लागि, एउटा दिदी बहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने, त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिको भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि अब त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
15: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत्र बहुमतको
16: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भने हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पूरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी प्रदेशको। अनि त्यहाँ के भएको छ त भन्दा, अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। अनि यदि संसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ, कानून हो यो, होइन जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छ हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले।
6: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको विलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न, संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ। को बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाइ छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि 2:45 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
1: वालिङ बासी दाजुभाई तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ घुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
1: हाम्रा सेवाहरू
2: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
1: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: स्थान वालिङ नौ भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452 80 490।
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849718921 र 9862439399
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
3: सुखको गहना दुखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
3: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856-55-250

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त?
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
4: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
3: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
4: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
4: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 0 63
3: नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा

0: आहा कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 696।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी, भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्दले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ,
0: ठेक्का अनुसार काम नसकेर म्याथ थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो,
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी स्पष्ट छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबस्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबस्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोम हक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हक क्षेप्यास्त्र तैनात गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गवर्नरले सीएफ आजोभ क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफरीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफरी प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्य पूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्य पूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँ गएर काम गरिरहेका कोही दुई वर्ष चार वर्ष छ महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव दुई चार महिना भित्रै त नदेखेला तर चार छ महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्य पूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यो होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभाग महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भयो भनेर सोधेका छौं।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन। होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो, होइन, सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ। तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइ पाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराइ पाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखि पाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौं, त्यसलाई टुङ्ग्याउं भन्ने कुराहरूमा हामीले ध्यान दिलायौ।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 3 महिना चाहिँ हामीले यस्तै जुन जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने, होइन, र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यो। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वास त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिलेको यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकमान्तर अर्थात रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ।
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
5: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद थपियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ, र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायिक महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरैनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 रातका घटनामा 14 जनाको मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ला। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको लाइनमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला १०५.४ आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्वत 2083 साल असार 26 गते शुक्रवार असार कृष्ण दशमी 10 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: सरकारले दिन सकेन मल, आफै ल्याउँदा किसान पक्राउ। निर्माण क्षेत्रको समस्याबारे प्रधानमन्त्री र व्यवसायीबीच छलफल। कर्मचारीलाई वफादार बनाउँदै सरकार। लोकप्रियताको जगमा सत्ता, कार्यशैली भद्दा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको जुम्लाका 368 भेड़ा पालक किसानलाई गोठालो भत्ता शीर्षकको शुभ समाचार।
1: जुम्लाको सिन्जा 6 भेड़ा पालक किसान हैतुना रावतले 18,000 रूपियाँ गोठालो भत्ता पाइन्। 100 भन्दा बढ़ी भेड़ा पालेकी उनले गोठालो भत्ता पाएपछि व्यवसायमा अझै हौसिएकी छिन्। गोठालो भत्ता बापत पाउने रकमले भेड़ामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ उनले भनिन्। यस्तै 80 भेड़ा पालेकी सिन्जा 6 बसम रावत संकटमा पर्न थालेको व्यवसायलाई सरकारले आर्थिक सहयोग दिन थालेकाले खुशी लागेको बताउँछिन्। सरकारी कर्मचारीले मात्र तलब भत्ता पाउँछन् भन्ने थाहा पाएकी थिए, भेड़ा पाल्दा पनि भत्ता पाइदो रहेछ उनले भनिन्। उनका अनुसार गोठालो भत्ताले किसानलाई निकै राहत दिएको छ। जुम्लामा भेड़ा मात्र पाल्ने किसान 1,700 भन्दा बढ़ी छन्। जुम्लामा 88,000 भेड़ा र 46,306 बाख्रा छन्। जिल्लामा 69,000 हेक्टर चरम क्षेत्र छ। जुम्लाका 8 स्थानीय तहका 60 वडामा भेड़ा पालन हुँदै आएको छ। कर्णाली प्रदेश सरकारले ल्याएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। जुम्लाका 368 जना व्यावसायिक भेड़ा किसानले गोठालो भत्ता पाएका छन्। भत्ता लिने क्रम अझै जारी छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत ज्ञानेन्द्र सिंह बुढा थापाका अनुसार जिल्लाका 1 नगरपालिका र 7 गाउँपालिका गरी 8 स्थानीय तहका भेड़ा किसानले भत्ता पाएका हुन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर दुई वर्षमा बन्नुपर्ने सड़क 20 वर्षसम्म बन्दैन अब ठेकेदारलाई रूखमा बाँधेर भए पनि सड़कमा सुताएर भए पनि गोठमा थुनेर भए पनि सड़क समयमै बनाउनुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले धनगढ़ीमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्ति हो यो शाहले त्यति बेला दिएको अभिव्यक्तिलाई लिएर निर्माण व्यवसायीहरूले आपत्ति जनाएका थिए तर अन्य क्षेत्रले उनको भनाईलाई चुनावमा जनमत आफ्नो पक्षमा पार्न दिएको अभिव्यक्तिका रूपमा मात्र होइन वर्षौंसम्म राजनीतिक आड़मा ठेकेदार कम्पनीले सड़क निर्माणमा विलम्ब गरेको वास्तविकताका रूपमा पनि अर्थ्याइरहेका थिए पुराना राजनैतिक दलप्रति असन्तुष्ट नागरिकले शाहको भाषणमा ताली मात्र ठोकेनन् फागुन 21 गतेको आम निर्वाचनमा राष्ट्रपाप्रति असाधारण मत र विश्वास प्रकट गरे पार्टी स्थापनाको 4 वर्ष बित्दा नबित्दै राष्ट्रपालाई झण्डै 2/3 अभिमत प्राप्त भयो चैत 13 गते शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो निर्वाचनमा व्यक्त मत जस्तै सरकारप्रति जनताको असाधारण अपेक्षा पनि त्यस्तै छ भनिन्छ बिहानीले दिनको संकेत गर्छ शाहले प्रधानमन्त्रीको शपथ लिँदाको गेस्चर र पोस्चरले केही संशय मात्र जन्माएको थिएन राज्यका विभिन्न तहलाई तरंगित समेत बनाएको थियो आर्थिक विकास र सुशासनको भोकमा रहेका आम जनताले सरकारलाई शंकाको सुविधा दिएर विकासको चाहना अनुसार काम हुने आशा र अपेक्षा अझै गरिरहेका छन् तर सरकारले मधुवासको 100 दिनसम्म जुन गति र मतिका साथ अघि बढ़ेको छ त्यसले सकारात्मक संकेत पनि गरेको छैन निर्वाचन अघि शाहले दिएको अभिव्यक्तिको हुबहु कपी गर्दै उनका विश्वासपात्र समेत रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सार्वजनिक रूपमा उत्रिएका छन् विधि र प्रक्रियालाई आत्मसात गर्नुपर्ने मन्त्रीले सार्वजनिक स्थलबाट ठेकेदार कम्पनीलाई मात्र होइन स्थानीय र प्रदेश सरकारका पदाधिकारीहरू विरूद्ध कार्यवाही गर्ने बताउँदै हिँडेका छन् कुनै मेयरले काम गर्नु भएन जनतालाई अपहेलना गर्नुभयो सेवामा लापरवाही गर्नुभयो भने त्यो केसमा पनि हामीलाई जानकारी गराउनुहोला मेयरलाई पनि कार्यवाही गर्छौ प्रदेशका मन्त्रीले त्यो भन्नुभयो भने प्रदेशका मन्त्रीलाई नै थुन्छौं हामी चिन्तै लिनु पर्दैन काम गर्नु पर्यो काम गराउनु पर्यो उनले भनेका थिए जेठको अन्तिम साता नागढुङ्गा मुगलिन सड़क खण्डको अवलोकनदेखि गत साता तनाव पुगेर उनले दिएको अभिव्यक्ति छट्ट सुन्दा ठिकै जस्तो लागे पनि लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन विपरीत छ बहुलवादमा आधारित शासन व्यवस्थामा मैले मात्रै गरेको र म मात्र ठिक छु भन्न खोज्नु लोकतान्त्रिक होइन हिजो गरेका र भएका सबै खराब मात्र थिए भनेर स्थापित गर्न प्रयास गर्नुपर्ने सकारात्मक होइन विगतका सरकारहरूले त्यही कुरा स्थापित गर्ने प्रयास गरे तर जनताले रूचाएनन् वर्तमान सरकार फेरि त्यही बाटोमा अघि बढ़ेको छ आफूसँग फरक मत राख्ने र असन्तुष्टि बढ़ाएको मात्र छैन पेसाप्रति असुरक्षा र सरकारप्रति अविश्वास पनि बढ़ाएको छ विगतमा भएका र गरेका 1500 भन्दा बढ़ी नियुक्ति खारेज गरेर सरकारले लोकप्रियता कमाएको थियो तर सरकारले 3 महिनामा पनि रिक्त स्थानमा पुनः नियुक्ति गर्न सकेको छैन त्यसले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ साथै नियुक्ति पाएका र भएका पनि राम्रा होइनन् हाम्राले र अझ अवकाश प्राप्त सुरक्षा निकायका व्यक्तिहरूले प्राथमिकता पाउन थालेका छन् क्षमतावान जोसुकै नागरिकलाई सरकारले काम गर्ने अवसर प्रदान गर्नुपर्छ तर सुरक्षा निकाय र अवकाश प्राप्त सुरक्षा अधिकारीमा सरकार निर्भर हुँदा लोकतान्त्रिक मूल्य र मान्यतामाथि अंकुश लाग्ने त होइन भन्ने आशंका बढ़ेको छ जननिर्वाचित प्रधानमन्त्री शाह गाउँठाउँका जनतासँग संवादमा छैनन् चुनाव जितेपछि उनी आफ्नै निर्वाचन क्षेत्र पनि फर्केका छैनन् त्यति मात्र होइन जनताको सर्वोच्च थलो संसदलाई पनि व्यवस्था गर्दै आएका छन् सरकारको गतिमा मात्र होइन कार्यशैलीमा पनि परिवर्तन आवश्यक छ निजी क्षेत्र कर्मचारी प्रशासन न्यायालय र संचारलाई विश्वासमा लिएर अघि बढ़न नसके सरकारप्रतिको जनताको विश्वास टिक्न सक्दैन लोकप्रियताको जगमा सत्ता कार्यशैली भद्दा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ
3: सरकारले दिन सकेन मल आफै ल्याउँदा पक्राउ पर्छन् किसान शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ सर्लाहीको बलरा पाँचका दुई किसान 60 वर्षीय विगेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेन्द्र सुरेश प्रसाद सिंहले गत 17 असारमा सीमापारी सीतामढ़ी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल किनेर ल्याउँदै थिए। उनीहरूलाई कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको टोलीले बाटैमा पक्राउ गर्यो। आरोप लगायो मल तस्करको। पक्राउपछि सिंह दाजुभाइलाई सोनवर्षा थानामा बुझाइयो। अहिले उनीहरूलाई सीतामढ़ी जिल्लाको डुमरा जेलमा राखिएको छ। डुमरा स्थित अदालतले सोनवर्षा थानाबाट कागज मगाएपछि मात्रै सुनवाई हुने जनाएको छ। बिहिबार नै जमानतमा छाड्न सक्छन् भनेर हामीलाई बोलाइएको थियो, तर पनि हामी पुगेपछि पर्सी मात्रै सुनवाई हुने भनेर जानकारी दिइयो। नागेन्द्रका छोरा आदित्यले भने 7 वर्षदेखि मलंगवा बस्दै आएका सिंह दाजुभाइ खेत रोप्न घर गएका थिए। उनीहरूको 2.5 बिघा दाजुभाइको 1.75 बिघा खेत छ। नेपालमा मल नपाएपछि उनीहरू भारत गएका थिए। भारतमा उनीहरूले 2 बोरा यूरिया र 6 बोरा डीएपी किनेका थिए। त्यही ल्याउँदै गर्दा उनीहरू पक्राउ परे। अहिले देशैभर रासायनिक मलको चरम अभाव छ। प्रत्येक वर्ष खेतीपातीका बेला रासायनिक मलको अभाव हुने गरे पनि यसपालि बढ़ी ठूलो समस्या भएको किसानहरू बताउँछन्। रोपाईमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलको खोजीमा कहिले सरकारीको डिपो त कहिले सीमापारीका बजार धाइरहेका छन्। सीमापारी मल किनेर ल्याउन पनि सहज छैन। यसपालि भारतीय सुरक्षाकर्मीले सीमा कड़ा गरेका थिए। सिंह दाजुभाइ जस्तै समातिने जोखिम रहन सक्छ। किसानले कतै बिना मल नै रोपाई सकाएका छन् भने कतै रोपाई रोकिएको छ। रोपोमा समयमै मल छर्न नपाउँदा उत्पादन घट्ने चिन्ता किसानहरूलाई थपिएको छ। सरकार भने प्रत्येक वर्ष मल अभाव हुन दिँदैनौ भनिरहेकै हुन्छ।
2: काठमाडौँको त्रिपुरेश्वरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मुगुको सोरु गाउँपालिका एक स्थायी घर भई हाल भक्तपुरको कमल विनायकमा बस्दै आएका 25 वर्षीय युवक गणेश नेपालीले बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको वीर अस्पतालले जनाएको छ। गणेशको शरीरको 65% भन्दा बढ़ी भाग जलेको र घाँटी तथा छातीमा बढ़ी असर देखिएको वीर अस्पताल आकस्मिक कक्षका एक चिकित्सकले जानकारी दिएका छन्। घाँटी तथा छातीको भाग धेरै जलेकाले उनलाई सास फेर्न गाह्रो भइरहेको छ। चिकित्सकले भनेका छन् अस्पताल ल्याइ पुर्याउँदा उनी अलिअलि बोल्न सक्ने अवस्थामा थिए। त्यसक्रममा महानगर प्रहरीले मोटरसाइकल लक गरिदिएपछि आफैले आगो लगाएको बताएका छन्। उनले थप बोल्न नसकेको चिकित्सकले बताएका छन्। गणेशलाई उद्धृत गर्दै ती चिकित्सकले भने महानगर प्रहरीले मोटरसाइकल लक गरिदियो, त्यसपछि पेट्रोल खन्याए। घटनाबारे नेपाल प्रहरीका प्रहरी प्रवक्ता अभिनारायण काप्रेले महानगर प्रहरीले मोटरसाइकल लक गरिदिएपछि आवेशमा आएर आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भएको बताएका छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले राहदान विभाग अघि पुगेका गणेशले एकछिन अनधिकृत ठाउँमा पार्किङ गरेको पाइएको जानकारी दिए। उनका अनुसार विल्लक गर्ने महानगर प्रहरीसँग उनको भनामन पनि भएको थियो। त्यसपछि उनले आत्मदहको प्रयास गरेका थिए। घटना लगत्तै राहदानी क्षेत्रमा रहेका प्रहरीहरूले उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएका थिए। मोटरसाइकल लक गरेकै कारण नेपालीले आत्मदाह गरेको जानकारी प्रत्यक्षदर्शीबाट पाइएको राहदानी विभागका एक कर्मचारीले बताए। घटनापछि महानगर प्रहरीले गाड़ीमा राखिसकेको मोटरसाइकल राहदानी विभागभित्र राखिदिएको जानकारी प्राप्त भएको छ। गणेशले आत्मदाहको प्रयास गर्नुको मुख्य कारण मोटरसाइकल चाबी लक गरिनु नै रहेको जानकारी पाएका छौं राहदानी विभागका कर्मचारीले भनेका छन्। यसैबीच काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद जोशीले आत्मदाह प्रयासको घटनामा नगर प्रहरीको कुनै गलत नियत वा पूर्वाग्रह नरहेको बताएका छन्। उनले 1,000 रूपियाँ जरिवानाकै कारण कोही व्यक्तिले यति ठूलो जोखिम मोलेर आत्मदाह प्रयास गर्नु नपर्ने भन्दै यसका पछाडि अन्य घरायसी वा भित्री कारणहरू हुन सक्ने आशंका गरेका छन्। नगर प्रहरीले बाइक लक गरिदिएपछि युवकद्वारा आत्मदाह प्रयास शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: निर्माण क्षेत्रको समस्या समाधानमा सरकार सकारात्मक शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। पूर्वाधार निर्माण क्षेत्र मुलुकको आर्थिक विकास रोजगारी सृजनाका लागि महत्वपूर्ण आधार भएको स्पष्ट गर्दै उहाँले यस्तो बताउनु भएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार निर्माण व्यवसायका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको आवश्यकता समेत औल्याउनुभयो। निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, भौतिक पूर्वाधार विकास लगायत विषयमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन भन्दै प्रधानमन्त्री शाहले यस प्रकारको संवाद शुरूआत गर्नुभएको जनाइएको छ।
2: संविधान संशोधन सम्बन्धी बहसका लागि सरकारले गठन गरेको कार्यदलबाट प्रमुख विपक्षी दलहरू बाहिरिएका छन्। यसअघि कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोकसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएकोमा बिहिबार नेकपा एमाले पनि बाहिरिएको हो। कार्यदलमा एमालेका तर्फबाट डाक्टर भीष्म अधिकारी प्रारम्भिक दिनमा सहभागी भएको उल्लेख गर्दै शुरूदेखि नै कार्यदलको काम कार्यवाही सन्देशपद प्रकृतिको रहेकाले बाहिरिएको एमाले जनाएको छ। एमाले संविधान संशोधनका विषय केटा नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा संशोधनका लागि छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत देखिएको भन्दै यसबारे सरकारको भूमिका स्पष्ट पार्न पटक पटक माग गरिएको जनाएको छ। संविधानसँग बाध्यका प्रतिनिधि सभा नियमावली 2083का कतिपय व्यवस्था बदरको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस स्टेट निवेदन नै लिएर सर्वोच्च अदालत पुगेको छ। प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र नियमावलीलाई विशेषाधिकारका रूपमा लागू गर्ने व्यवस्था बदरको माग गर्दै कांग्रेस सांसदहरू बिहिबार सर्वोच्च गएका हुन्। गत जेठ 17 गते कांग्रेस सहित प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले नियमावली पारित गर्नु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ़नुपर्ने बताएका छन्। बिहिबार संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयको कार्यक्रममा बोल्दै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा त्यस समस्यामा पर्न सक्ने बताउनु भएको छ। आफूले यो कुरा सरकारलाई सम्झाउन कोशिश गरिरहेको सभापति थापाको भनाइरहेको छ। संविधान संशोधनको मुद्दाबाट बाहिरी प्रमुख विपक्षी दल कार्यदलले संविधानको आधारभूत संरचना भत्काउन खोजेको आरोप शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: अर्थतन्त्रका तीन खम्बा मध्ये एक हो सहकारी। गाउँसम्म फैलिएका सहकारीले उत्पादन गर्ने, निजी क्षेत्रले बिक्री वितरण गर्ने र सरकारले त्यसको गुणस्तर मापन गर्ने गरी अघि बढ़ाइएको सहकारी अभियान अहिले भने संकटमा परेको छ। सहकारी क्षेत्र संचालन तथा व्यवस्थापनमा नियमन हुन नसक्दा केही वर्ष यता बचतकर्ता ठगिने क्रम बढ़दो छ। बहुउद्देश्य सहकारी संस्था संचालकहरूले शेयर सदस्य र बचतकर्ताको रकम भौतिक संरचना निर्माणदेखि घर जग्गा कारोबार, शेयर कारोबार र अवैधानिक लगानीलाई प्रश्रय दिँदा सिंगो सहकारी